0: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: भावना म्युजिक सोल्युसन प्रस्तुत गर्दछ।

0: मसँग त छैन नि कमला, तसँग छ?
1: मसँग नि छैन के?
2: मसँग छ
3: पान पो गाइ।

0: गायक अन्जु विश्वकर्मा।
1: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

सानो तिनो लुकठा छुदै छुदैन हल्का छुदा ननासित हुँदै हुँदैन जे गरे नि एक्लै आछु घर कसको छ र दुई चार ठाउँ पाए हाते डर कसको छ र ओइ बेलका बसी टन्न थुक्यो गर्न थाल्यो ल्या लड्दा लड्दै घर पुगे चिन्दैन भर्या बोल्यो कि त मुखबाट गन्ध आउने छ्या भोलि उठ्दा मुखी ल्याउ कति साह्रो छ्या

0: गर्छ। इलम्बु ब्रेक टाइम।
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: हेलो
7: हेलो बहिनी, सन्चै छौ?
6: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
7: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
6: अनि हुलाकमा पो जानु?
7: हो नि, हुलाकमा जाऊ न।
6: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
7: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
6: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
7: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
6: ए, सहरमा मात्र होला नि?
7: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
6: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
9: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
10: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
11: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
12: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
14: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
13: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
14: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं, समुदायसँग सहकार्य गरौं।
13: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
14: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
13: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ हेलुम्बु एफएम 89.6 मेगाहर्ज।

0: मशवरे में खोज में करुणा बहाने लगे डर तेरे नाम मिलने से किया माफ।
1: एलम्बू FM 89.6 MHz।
2: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे अब चाहिँ के हुने हो?
7: खै खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआतिन, यसो त जसले नि लेखिहाल्छ नि।
6: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
7: तिमीलाई थाहा थिएन?
6: थाहा थिएन।
7: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
6: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
7: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
5: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनौ,
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
9: हेलो
10: हेलो,
9: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
10: हुन्छ हुन्छ, पाउनुहोस् है। ए नानी छोरी।
11: हजुर।
10: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
11: दिन त। हेलो भन्नुहोस् त।
9: हेलो हजुर।
11: हजुर,
9: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
11: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
10: ए नानी के भने रहेछ, के हो के भयो?
11: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
10: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
12: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
12: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
11: खै जन्म दर्ता दिनुहोस् त।
10: जन्म दर्ता गरेको छैन नि म्याडम।
11: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
10: हो र, मलाई त थाहा नै थिएन म्याडम।
11: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
10: पहिला कसैले भनेनन्?
13: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
5: जन्म र मृत्युदर्ता, परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
12: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
12: नेपाल सरकार विज्ञापन बोर्ड।

lá.

लम्बू खबरको सुरुमा स्थानीय खबर। बागमती प्रदेश सरकारले दोलखाको 106 स्थानमा नमूना एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्र निर्माणका लागि बजेट विनियोजन गरेको छ। प्रदेश सरकारले प्रदेशका 6 स्थानमा नमूना एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्र निर्माणका लागि 7,77,00,000 बजेट तर्जुमा गरेको हो। जस अनुसार दोलखाको सैलुङ, काठमाडौँ, दक्षिणकाली, उकाब्रेको पनौती, मकवानपुरको हेटौडा र ललितपुरको महालक्ष्मीमा नमूना एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण गरिने बागमती प्रदेश सरकारले जनाएको छ। मानव विकास सूचाङ्कमा पछाडि परेका क्षेत्र लक्षित गरी विशेष कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारले बजेटको व्यवस्था गरेको छ। समान्तरीकृत समुदाय माझी, बोटे, चेपाङ, सुरेल, जिरेल, थामीका लागि मुख्यमन्त्री आवास कार्यक्रम मार्फत कम्तीमा 1,000 सुरक्षित आवास निर्माण गर्न 20 करोड़ रूपियाँ विनियोजन गरिएको भौतिक पूर्वाधार विकास मन्त्री डाक्टर दिनेश चन्द्र देवकोटाले बताउनु भएको छ। प्रतिनिधि सभाबाट आर्थिक विधेयक 2083 पारित भएको छ। प्रतिनिधि सभाको आज बसेको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्नु भएको थियो। उक्त प्रस्ताव बहुमतले पारित भएको छ। त्यसअघि उक्त विधेयकमाथि प्राप्त संशोधन प्रस्तावहरूमाथि भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले आगामी आर्थिक वर्षदेखि पूँजीगत खर्च कम हुने

नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्नेतर्फ सरकारका प्रयास परिलक्षित हुनुपर्नेमा जोड़ दिनुभयो। उहाँले प्रदेशसभा खारिज गरी संघीयताको पुनः संरचना गर्ने सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रस्तावप्रति विमति जनाउनुभयो। मोरङको विराटनगर मनपा 15 स्थित 2 नम्बर टाढबाट 289 ग्राम 720 मिलिग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ सहित एक भारतीय नागरिक पक्राउ गरिएको छ। भारतबाट पैदल नेपालतर्फ आउँदै गरेको देश भारत पश्चिम बंगाल र बनिहारी दक्षिण दिनाजुपुर थाना गंगारामपुर बस्ने 32 वर्षीय चञ्चल सिकदरलाई चेक जाँच गर्ने क्रममा उनले बोकेको 2 वटा टिफिन बट्टा भित्र लुकाई छिपाई ल्याएको अवस्थामा उक्त पदार्थ फेला पारेको हो। बरामद पदार्थ सहित सिकदरलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसपालि देशमा मनसून भित्रिएको एक हप्तासम्म पनि कमजोर रहिरहेका बेला आउँदो बुधबारदेखि देशभर वर्षाको सम्भावना रहेको मौसमविदले बताएको छ। पर्यावरण तथा मौसम विज्ञ उज्जवल उपाध्यायका अनुसार आउँदो बुधबारदेखि देशका सबैजसो ठाउँमा वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो। उहाँका अनुसार पश्चिम र सुदूरपश्चिममा भने बिहिबार वर्षा हुनेछ। धान रोपाईका लागि आकाशे पानीको भर पर्नेहरूका लागि केही दिनको वर्षाका कारण आउँदो शुक्रबार उपयुक्त हुने मौसमविदको भनाइ छ। पूर्वमा मेचीदेखि पश्चिममा नारायण नदीबीचका तराई क्षेत्रमा भने आउँदो मंगलबार नै राम्रो वर्षा हुने सम्भावना रहेको छ। पूर्वी पहाड़ तथा मध्य पहाड़का केही ठाउँमा भने आज भोलि पनि वर्षाको सम्भावना रहेको छ। अर्को हप्ता अर्थात असार 22 गतेदेखि 29 गतेको बीचमा भने देशभर नै अलिक ठूलो वर्षाको सम्भावना रहेको मौसमविद उपाध्यायले बताउनुभयो। हेलम्बु खबरमा अब विदेशको खबर। हर्मुज जलमार्गमा प्यानमाको झण्डा भएको पानी जहाज एमटी किकुडा ड्रोन आक्रमण भएपछि अमेरिकाले इरानका 10 सैन्य इलाकामा आक्रमण गरेको छ। यी क्षेत्रमा सैन्य उपकरण संचार प्रणाली हवाई प्रतीक्षा केन्द्र र ड्रोन भण्डारण केन्द्रहरू थिए। त्यसको जवाफमा इरानको इस्लामिक र हेबुलुन सरी गार्ड कोरोलले कुवेतको अली अल सलेम बेस र बराइनको 5 नौसेना फ्लाटिनमा ब्यालिस्टिक क्षेपास्त्र ड्रोन प्रहार गरेको छ। दुवै पक्षले एक अर्कालाई जुन सत्रमा हस्ताक्षर भएको 14 बुधे युद्ध विराम सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन्। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला केही घण्टामा बढ़ेको इरानको आक्रमणले उसलाई राम्रो नगर्ने बताउनु भएको छ। सामाजिक सञ्जाल ट्वीटमा लेख्दै उहाँले यदि अमेरिकालाई युद्ध पुनः शुरू गर्न बाध्य पारियो भने इरान अब अस्तित्वमा नरहने चेतावनी दिनुभएको छ। दक्षिण अमेरिकी देश भेनेजुएलामा आज फेरि 5.6 रेक्टर स्केलको भूकम्प गएको छ। युरो मेडिटेरियन सिस्मोलोजिकल सेन्टर ईएएसीसीका अनुसार अरागुआ तट नजिकै समुद्रमा केन्द्रबिन्दु भएर आज 5.6 म्याग्नेच्युडको भूकम्प गएको हो, जुन 30 किलोमिटर गहिराईबाट गएको थियो। यसअघि बुधबार जुन 24 साँझ मात्र भेनेजुएलामा केही सेकेण्डको रब फरकमा 7.2 र 7.5 म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको थियो। भूकम्प परिमृत्यु हुनेहरूको संख्या 1,430 पुगेको छ भने 3,300 भन्दा बढ़ी घाइते भएका छन्। ढलेका संरचनाभित्र अझै 68,900 बेपत्ता भएकाले उनीहरूको खोजी कार्य जारी रहेको छ। अब खेलकुदको खबर। विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत समूह चरणका खेलहरू समाप्त भएसँगै नकआउट चरण अर्थात अन्तिम 32 पूर्ण खेल तालिका सार्वजनिक भएको छ। समूह चरणका 72 खेल सकिँदा 12 समूहबाट नकआउटमा पुग्ने 32 टीमको टुङ्गो लागेको छ। तालिका अनुसार जुन 28 तारीक आज लस एन्जलस स्टेडियममा दक्षिण अफ्रिका र क्यानाडा बीचको खेलबाट नकआउट चरणको शुरूआत हुनेछ। नकआउटको समीकरण अनुसार बलियो राष्ट्रले राउण्ड अफ 32 औसत टीम पाएका छन् भने नकआउटको राउण्ड अफ 16 भन्ने रोचक हुने देखिएको छ। विश्वकप विजेता विश्वकप जितिसकेका र दावेदार राष्ट्रहरू राउण्ड अफ 16 विश्वकपबाट बाहिरिने समीकरण देखिएको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू।

0: प्रतिनिधि सभाबाट आर्थिक विधेयक 2083 पारित, सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति बारे आज पनि विपक्षीले खोजे जवाफ। अमेरिका र इरान बीच तनाव चर्कियो, इरान अस्तित्वमै नरहने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी, भेनेजुएलामा फेरि 5.6 रेक्टर स्केलको भूकम्प, मृत्यु हुनेको संख्या 1400 नाग्यो। र विश्वविजेता दावेदार केटोले अन्तिम 16 बाहिरिने। लम्बो खबर अहिलेको लागि यति नै, अर्को खबर लिएर साँझ 6 बजे उपस्थित हुनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र आइसिंह तामाङलाई धन्यवाद दिँदै मलाई पनि विदा दिनु। स्वस्थ, नमस्कार।
1: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कूटरको खोजीमा हुनुहुन्छ? यदि त्यस्तो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कूटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कूटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा, अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचो गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98140057105।

0: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेफी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक।
1: यहाँ उन्नत जातको बदेल, हेमसार, धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
1: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 97 49 83 94 98 40 29 96 31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्ष भन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: हेलम्बु एफएम 89.6 मेगाहर्जमा यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ लोक तथा दोहोरी गीतहरू।

0: இளம்பு பிரேக் டைம்.
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मानसिक समस्याबाट बच्ने उपायहरू।
4: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
3: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
4: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
3: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
4: असल साथीहरूसँग मात्रै संगत गरौं।
3: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
4: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
3: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए भानु, अँध्यारो छ, टर्च बालेर जाऊ।
7: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
6: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
7: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
6: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
7: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
6: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
3: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए दाई, पक्नुहोस् त पक्नुहोस्, के गर्नुभएको?
8: देख्नु भएन, औषधि हालेको।
6: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
8: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
6: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
8: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
6: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
8: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
6: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
8: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
0: एलम्बु एफएम 89.6 मेगाहर्ज।

0: Elembu FM 89.6 MHz.
1: कार्यक्रम प्रतिभाको डबली

लिन सक्नुहुनेछ। त्यसै गरेर कार्यक्रम प्रतिभाको डबलीलाई यति बेला तपाईँले सुनिराख्नु भएको छ हेलम्बा एफएम 89.6 मेगाहर्जबाट, होइन सो सिन्धुपाल चौतारामा रहेको स्टेशनबाट तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ। त्यसै गरी अनलाइन वेबसाइटको माध्यमद्वारा पनि तपाईँले हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ। त्यसको लागि www.helambaefm.com.np लगइन गर्नुपर्नेछ। त्यसै गरी तपाईँले हाम्रो पात्र एप सामाजिक सञ्जाल फेसबुक मार्फत भने तपाईँले प्रत्यक्ष लाइभ सुनेर हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ। है सो आफ्टर लङ टाइम तपाईँहरूको माझमा आउन सकेनौ, सो त्यसको लागि क्षमा प्रार्थी छौ है, किन आएन कार्यक्रम होइन भनेर। अब कति धेरै कार्यक्रमको प्रतीक्षामा बस्नुहुने तपाईँ मित्रहरूको लागि अब भने चाहिँ तपाईँहरूको प्रतीक्षाको घड़ी सकिएको छ। निरन्तर तपाईँहरूको माझमा आउने हामीले एकदमै होइन चमर्को गरेका छौं। त्यसै गरेर यो अपराह्नको समय छ, एकदमै गर्मी बढ़िरहेको छ है, तपाईँहरूको ठाउँ एरियातिर कस्तो छ होइन, एकदमै गर्मी बढ़िरहेको होला, आफ्नो ख्याल गर्नुहोला साथीहरू भन्छु होइन। त्यसै गरेर प्रशस्त पानीहरू पिउनुहोला, उत्पातै गर्मी छ, असारको आज अब 13-14 भनौँ न गइसक्यो, एकदमै अब पानी पर्न सकेको छैन, अब रोपाईहरू यति बेला त लगभग सुरु हुनुपर्ने होइन, नभए पनि होइन लगभग आधी हुनुपर्ने, नभए पनि सुरु त हुनुपर्ने, तर पनि सकिया छैन पानी नपरेपछि। कति ठाउँमा अब मकैहरू सुकेर एकदमै सुकिसके, कति ठाउँमा अब धानका बिउहरू मकैका कोदोको बिउहरू सुकेर होइन अबका केही दिनहरूमा पानी पर्ने चाहिँ अब होइन सो पर्छ भनिरहेको छ, अपेक्षा गरौँ पर्छ नै होला। त्यसपछि अब हाम्रो खेतीबारीको काम त सुचारु नै हुनेछ है। अनि तपाईँहरूले खाजा नास्ता लिनुभयो त पक्कै लिनुभयो होला, लिनु भएको छैन भने पनि लिनुहोला है भनेर भन्न चाहन्छु। कार्यक्रम प्रतिभाको डबली होइन सुनिराख्नु भएको छ यति बेला तपाईँहरूले। यो कार्यक्रममा चाहिँ तपाईँले विशेष गरी फोन गर्नुपर्ने हुन्छ, फोन इन कार्यक्रम भएको कारणले चाहिँ तपाईँहरूकै फोन कलहरू नै हामी लिन्छौँ कार्यक्रममा, अनि फोन लिएर चाहिँ तपाईँहरूले नै राख्नु हुने विविध प्रतिभाहरू नै सुन्ने गर्छौँ कार्यक्रममा। जस्तै तपाईँले फोन गरेर गीत गाउन सक्नुहुनेछ, एंकरिङहरू, ड्रामाहरू, चुटकिलाहरू, मिमिक्रीहरू, जति पनि आवाजद्वारा राख्न मिल्ने जति पनि प्रतिभाहरू छन् ती प्रतिभाहरूलाई चाहिँ तपाईँले राख्न सक्नुहुनेछ 011-26-282। यहाँको लागि हामीले एकदमै फोन नम्बर खुला गरेका छौं, जहाँ जहाँदेखि हामीलाई सुन्दै हुनुहुन्छ होइन कार्यक्रममा फोन गरेर सहभागिता जनाउनुहोला। दुई महिनापछिको पहिलो कार्यक्रम होइन, सो त्यसले गर्दाखेरि अनलाइन वेबसाइटको मार्फत तपाईँ हामीले जोडिएर सुन्दै हुनुहुन्छ भने पनि यहाँलाई कार्यक्रममा स्वागत छ, कहाँ कहाँदेखि सुन्दै हुनुहुन्छ होइन। सो तपाईँले चाहिँ कार्यक्रममा होइन सके फोन लाउनुहोस्, नसके कमेन्ट बक्समा आफ्ना कमेन्टहरू लेखेर

हजुर, कार्यक्रममा हामीले राख्यौं एकदमै मिठो गीत. गीतपछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु. सुन्दै हुनुहुन्छ यति बेला तपाईँ हेलम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम सुन्दै हुनुहुन्छ प्रतिभाको डबली. अब भने हामी कार्यक्रममा तपाईँहरूकै फोन कलहरू लिन्छौं अनि तपाईँहरूसँगै मिठा रमाइला कुराकानीहरू गर्छौ. साथमा यहाँले नै राख्नुहुने विविध प्रतिभाहरू नै सुन्नेछौं है. आउन सक्नुहुनेछ आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि 011-26-22 हामीले एकदमै नम्बर खुला गरेका छौं. आउनुहोला है त, रमाइलो गर्नुपर्छ. यसो भन्दै गर्दा आजको लागि पहिलो साथी फोन लाइनमा हुनुहुन्छ, फोन कल लिइहाल्छु. नमस्ते, नमस्कार. हेलो.

नमस्ते नमस्ते नमस्कार हजुर नमस्ते हेलो साथी नमस्ते सो साथी हुनुहुन्थ्यो यति बेला भने फोन चाहिँ एकदमै डिस्कनेक्ट भएको छ है सो धेरै दिन बसी पनि कार्यक्रमको यो होइन सो पहिलो बसाइमा पनि उपस्थित भइसकेका छौँ केही समय अगाडि चाहिँ अलिकति हेलम्बा एफएम 89.6 मेगाहर्जमा चाहिँ यो चट्याङले नोक्सान गरेको थियो है त्यसपछि चाहिँ केही प्राविधिक पाटोमा चाहिँ अलिकति समस्याहरू आएको थियो तर त्यसलाई हामीले एकदम ठिक गरिसक्यौँ र पनि कतै कतै अब आजबाट लाइट जाँदैछ नि त होइन अनि त्यसले गर्दाखेरि कहीँ कतै अलिअलि प्राविधिक पाटोमा अलिकति समस्या पनि हुन सक्छ त्यो पनि हाम्रो प्राविधिक मित्रले मिलाउँदै हुनुहुन्छ यति बेला फोन लाइनमा साथी हुनुहुन्छ नमस्ते नमस्कार हेलो नमस्ते हेलो नमस्ते हजुर हाँ साथीसँग हामीले जोडिन सकिरहेको छैनौँ खैर केही छैन फेरि पनि आउँदै आउन सक्नुहुनेछ असारको महिना छ है सो एकदमै विविध काम धन्दातिर मस्त व्यस्त हुनुहुन्छ होला घर घराइसी काम खेतबारीको काम यति बेला त अब घर घराइसी भन्दा पनि खेतबारीको कामहरू सुचारू हुने बेला होइन सुरु हुने बेला कोदोहरू रोप्ने बेला त्यसै गरेर अब आलुहरू खन्ने मकैहरू दोहोऱ्याउनेदेखि लिएर धानहरू रोप्ने कामहरू एकदमै चलिरहेको छ है तपाईँ हाम्रो घर आँगन गाउँ ठाउँमा बस्तीहरूमा तर अलिकति पानी नपरेर अब सिँचाइ भएको ठाउँमा त सम्भव छ अलिकति सिँचाइ नभएको ठाउँमा आकाशको पानी यो होइन भर पर्ने ठाउँमा चाहिँ अलिकति समस्या नै छ है एनिवे कार्यक्रमलाई सुनेर साथ दिन सक्नुहुनेछ साथ दिनुहोला पनि भन्छु कहाँ कहाँदेखि हामीलाई सुन्दै हुनुहुन्छ एकदमै माया गरेर साथ दिन सक्नुहुनेछ अबका आउने दिनहरूमा तपाईँहरूको माझमा हामी निरन्तर आउने पनि हामीले होइन जमर्को गरेका छौं 011-2682 नम्बर एकदमै खुला छ है साथीहरू एकदम फटाफट फोन डायल गर्दै सहभागिता जनाउन सक्नुहुनेछ अपराह्नको यो समयमा अब गर्मी चाहिँ उल्का छ है एकदमै उत्पात गर्मी छ तपाईँहरूको ठाउँतिर पनि त्यस्तै यस्तै होला होइन गर्मी एकदमै बढ़िरहेको अब के गर्नु अब गर्मी महिनामा गर्मी नबढे के गर्ने होइन गर्मी भयो भन्छौँ जाडो भयो भन्छौँ जे गर्दा पनि ठिक छैन है एनिवे एकदमै आफ्नो केयर गर्नुहोला पनि भन्छु 011-2682 नम्बर खुला छ यति बेला कार्यक्रममा हामी एकदमै मिठो गीत राख्छौँ गीतपछि पुनः उपस्थित हुनेछौ तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला

हजुर, कार्यक्रममा यहाँलाई पुनः स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ कार्यक्रम प्रतिभाको डबली है। आफ्टर लङ टाइम पछि सो पहिलो कार्यक्रम भनौँ तपाईँहरूकोमा आजमा। अलिकति आज हामीलाई चाहिँ प्राविधिक कारणले अलिकति समस्या भयो है, तपाईँहरूको फोन कलहरू हामीले लिन सकेनौं। सो फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। यति बेला चाहिँ सामाजिक सञ्जाल फेसबुक मार्फत साथीहरूले जोडिएर होइन सो मिठा मिठा कमेन्टहरू छोड्नु भएको छ, केही कमेन्टहरू प्राप्त भएका छन्, कमेन्टहरू लिन्छु अनि त्यसपछि आजको लागि चाहिँ हामी कार्यक्रमबाट बाहिरिनु पर्ने हुन्छ। रामप्रसाद सुनार हुनुहुन्छ, लेख्नु भएको छ उहाँले चाहिँ फेसबुक पेजमा भोइस कम आएको छ, लेट्स मी स्वर्गधारी है, स्वर्गधारी स्वर्गधारी मन्दिर प्युठानबाट सुन्दैछु, नाइस प्रोग्राम एन्ड भोइस भन्नुमा चाहिँ धन्यवाद हजुर, धन्यवाद। अलिकति प्रब्लम चाहिँ त्यस्तै भइरहेको छ है हजुर, सो माइन्ड नगर्नु होला, आउने दिनहरूमा सबै सुचारू हुनेछन्। कमेन्टको लागि धन्यवाद। त्यसै गरी अर्को कमेन्ट लिए सर्व केसी हुनुहुन्छ, लेख्नु भएको छ, हेलो सिस, गुड आफ्टरनुन, म बागचौ नगरपालिका 8 को मान्छे, हाल भारतको गुजरातदेखि सुन्दैछु, मेरो घरमा हुने बुढी र छोरालाई चाहिँ सम्झन चाहन्छु भन्नुभएको छ, धन्यवाद हजुरलाई। त्यसै गरी अर्को कमेन्ट पनि लिइहाले लेख्नु भएको छ, क्षेत्रीय कान्छु हुनुहुन्छ, हेलो हजुर, के छ खबर, खाजा खानुभयो त, म खोटाङ्गर भई हाल काठमाडौँबाट, सुरेश थापा हो है, मेसी हल भन्नुभएको छ, धन्यवाद हजुरलाई कमेन्टको लागि। त्यसै गरी अर्को कमेन्ट मैले लिइहालेँ, शुक्रराज रसाइली निर्दोष हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ, हेलो हजुर नमस्कार, सांगीतिक अभिवादन, म बास्त हिलिहाङ सात कर्बैहाल भीम है, सो हाल फिदिन चार डब्लू चोक डब्लूबाट, शुक्रराज रसाइली निर्देश हो, अपबज्ने गीत मार्फत साथीभाइलाई समर्पण गर्नुपर्दा साथीहरू यस प्रकारका छन् भन्नुभएको छ, जीवन सहयात्री कमला रसाइली, प्रेम कलाचार्य, डुकेन्द्र सम्भाम्फे, अरूणा सम्भाम्फे, गोपाल भाइ चटपटे लगायत सम्पूर्ण साथीहरूलाई चाहिँ सम्झन चाहन्छु भन्नुभएको छ, सो धन्यवाद। त्यसै गरी अर्को कमेन्ट लिए लभली मेरिन सिआर हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, धन्यवाद। त्यसै गरी रामजी घिमिरे हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ, सुन्दैछु नमस्कार सबैमा, हाजिर गरे है चितवनबाट भन्नुभएको छ, धन्यवाद हजुरलाई पनि। त्यसै गरी अर्को कमेन्ट पनि मैले लिइहाले, सो लेख्नु भएको छ हाफिज युनिस बाबर हुनुहुन्छ है, उहाँ लेख्नु भएको छ है, दर्डु सिन्ध पाकिस्तान भन्नुभएको छ है, सायद पाकिस्तानको हुनुहुन्छ होला है, सो धेरै धेरै धन्यवाद, सो कार्यक्रम सुनेर साथ दिनुभएकोमा पाकिस्तानको मित्र यहाँलाई पनि। त्यसै गरी अर्को कमेन्ट लिइहाले, लक्ष्मण मगर हुनुहुन्छ, लेख्नु भएको छ उहाँले, नमस्कार हजुर, के छ खबर, म चाहिँ तिनजुरे मिडिया ग्रुपको मेम्बर लक्ष्मण मगर, पाखरीबास दुई धनकुटा हाल मलेसियाबाट, मेरा साथीहरू चाहिँ गीता मगर, देवबासकोटा, भावना चामलिङ, त्यसै गरी रामलाल साम्पाङ राई, मिडिया प्रेमी निर्मल वनेम लगायत सम्पूर्ण साथीहरूलाई चाहिँ होइन सो सम्झन चाहन्छु भन्नुभएको छ, सो धेरै धेरै धन्यवाद यहाँलाई पनि है त होइन, सो लक्ष्मणजी कमेन्टको लागि धन्यवाद। त्यसै गरी अर्को कमेन्ट पनि लिइहाले, सुमन गुरुङ हुनुहुन्छ, लेख्नु भएको छ उहाँले, हाई नमस्ते सेवा र छ्याजालो सिस्टर, लेख्नु भएको छ है, म सुमन गुरुङ फ्रम ताप्लेजुङ हाल युएईबाट, साथीहरू अभागी कान्छी माया राई, मिडिया प्रेमी स्माइल अलिसा, त्यसै गरी लेख्नु भएको छ सन्ध्या गुरुङ, पूजा योङहाङ, प्रदीप शेर्पा, डोमा शेर्पा लगायत सम्पूर्ण सबैलाई चाहिँ सम्झेको छु भन्नुभएको छ, सो धेरै धेरै धन्यवाद यहाँलाई पनि मिठो कमेन्टको लागि। त्यसै गरी अर्को कमेन्ट लिइहाले, सुनिता तामाङ हुनुहुन्छ, सो लेख्नु भएको छ, मिस यु अल, मिस यु टु सबैमा भन्नुभएको छ, धन्यवाद तपाईँलाई पनि कमेन्टको लागि। त्यसै गरी अर्को कमेन्ट लिइहाले, लेख्नु भएको छ करण प्रिया केसी संगीत हुनुहुन्छ, मिठो सम्झना सबैमा भन्नुभएको छ, धन्यवाद तपाईँलाई। त्यसै गरी अर्को कमेन्ट लिइहाले, सरस्वती श्रेष्ठ हुनुहुन्छ, धेरै पछिको नमस्ते नमस्कार है त हजुर भन्नुभएको छ, नमस्ते नमस्कार है त तपाईँलाई पनि। त्यसै गरी अन्तिम अर्को कमेन्ट लिइहाले, मिलन घायल मुटु हुनुहुन्छ, लेख्नु भएको छ, गुड आफ्टरनुन सिस्टर, अपकमिङ सङ डेडिकेटेड टु अल फ्रेन्ड फ्रम दोहा कतार भन्नुभएको छ, सो धेरै धेरै धन्यवाद होइन, सो सुनेर मिठा मिठा कमेन्टहरू छोड्नुहुने तपाईँ सम्पूर्ण मित्रलाई सो धेरै धेरै धन्यवाद भन्छु, अनि फोन कल जति पनि साथीहरूले गर्नुभयो फोन कलमा जोडिन सकेन होला होइन हामी केही कारणवश, सो तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद, अनि क्षमा प्रार्थी पनि छु है साथी, आज जोडिन नसके पनि भोलिका बसाइहरूमा चाहिँ हामी अवश्य तपाईँहरूको माझमा जोडिने छौँ, तपाईँहरूसँग मिठा कुराकानीहरू गर्नेछौँ, भलाकुसारी गर्नेछौँ पनि भन्छु है।
अब भने हामी कार्यक्रमको अन्तिममा छौँ। जति पनि आजको विषयमा साथीहरूले फोन गरेर फोन भन्दा पनि होइन साथीहरूको मिठा मिठा कमेन्टहरू लियौँ होइन कमेन्टहरू पठाउनु भयो तपाईँ सम्पूर्ण मित्रहरूलाई धन्यवाद भन्छु। सुनेर साथ दिनुभयो सम्पूर्ण रेडियो प्रेमी मित्रलाई पनि धन्यवाद भन्छु। त्यसै गरी प्राविधिक कक्षमा रहेर मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउनका लागि भरपूर मलाई होइन साथ अनि सपोर्ट दिनुहुने प्राविधिक मित्र आइसिंह तामाङलाई पनि विशेष धन्यवाद भन्दै आजको विषयबाट म पनि हजुर पढ्न चाहन्छु। हवस् त नमस्ते नमस्कार।

0: it. Just a minute. We will return back. Return back.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
2: ए बुहारी,

0: को लागि पिर लिनै पर्दैन नि। सिन्धु पाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदै छ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पाट पुर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि।
1: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोपाइटर नारायण घले। मोबाइल 9843940667 र 9818779008। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
2: New Avaniko Hotel and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Shagatsu Gadi Nagarpalika 5 Sindhupazo. Our services: deluxe room with SU, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, family and joyful environment. Customer satisfaction is our conjugance. New Avaniko Hotel and Restaurant Private Limited. Chautara Shagatsu Gadi Nagarpalika 5 Sindhupazo. Email hotelavaniko@gmail.com. Contact 011-620-326-960-982293. New Avaniko Hotel and Restaurant Private Limited, Chautara Shankar Subali Nagarpalika 5, Sindhupazo.
3: के पारो ए मित्र, यो दुम्सले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र।
4: मित्र छ्यासो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
5: ए आमा हो साङ्गो बरु, बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
4: अब किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि। अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
3: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
4: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
6: हजुर, यहाँ बिहे, छेवार, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
7: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि, लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याकै मुनि।
6: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
8: 9849913127।
9: एभा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन? के को खोजीमा हुनुहुन्छ बा?
10: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
9: ल बा पनि, त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो, विश्वासिलो, भरपर्दो, बेथा रत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
11: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51 9841-67-84 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।
12: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।
13: मिलन फिल्म्स प्रालीको गौरवमय प्रस्तुति।
14: अब यहाँ बाउसेको मेरो सकिसक्यो, रोपा पनि पिटी भन्दा छैन, कहाँ गए सबै बोलाउनु, अर्को हल गरौँ छैन।
15: ल
14: ल ल, घाँसीमा गीत गाउने पनि साथीहरू आए, अब साँच्चै रमाइलो हुने भयो आज रोपाई ठिक छ नि
8: हेर हलीहरूको पारा हेर हेर हेर हेर बसेर बिलमा बसेर
14: यसले बिउ नि फेरि झारो
8: हिलो हाले जानु
14: ल ल अब चाहिँ रमाइलो हुने भाइ अनि खाले पनि ल्याउँछ नि भाइ
8: खाले त रोपाई नसकि हुँदैन भाइ
14: बिजी बिहा खानुपर्छ
8: हजुर मैले छेउछेउ
14: ओहो गरौँ बुझेन हेरे ओहो
8: रोपाले पर्यो होला भाइ लाठीहरू के हो पारा तिमीहरू
14: खाडा दोकान खाडा ल्याउँदा

0: अब यहाँ बाउसेको मेरो सकिसक्यो, रोपार्पण तिमीमा नसरी कहाँ गए सबै बोलाउनु, अर्को हल गोरु पनि छैन, ल ल ल घाँस यहाँ गीत गाउने पनि साथीहरू पनि आए, अब त्यही रमाइलो हुनुभयो आज, रोपाई ठिक छ नि,
1: हेर हलीहरूको पारा हेर हेर हेर हेर बसेर दिनमा बसेर
0: ल हिलो यसले बिउ नै फेरि झारो
1: हिलो हाले हिलो
0: ल ल अब चाहिँ रमाइलो हुने भाइ, अनि खाले पनि ल्याउँछ नि उहाँले,
1: खाले त रोपाइ नदिदि हुँदैन भाइ,
0: बिच बिचमा खानुपर्छ,
1: हुँदैन
0: हामी
1: है त मलाई छेउ छेउ छेउ छेउ
0: ओहो गोरु पुगे धेरै ओहो
1: रोपारले पर्यावरणलाई लाग्थ्यो अरे के हो पारा तिमीहरू
0: खाडा कन् खाडाले एउटा

0: Time check. It's 6 p.m.
1: अहिले साँझको 6 बजेको छ।

नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको साँझ 6 बजेको समाचारमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। उपत्यका र काठमाडौँमा बर्ड फ्लू तीव्र संक्रमण फैलाउने मुख्य कारक तत्व काग रहेको पुष्टि। आउँदो आर्थिक वर्ष 2083-84 को बजेट प्रक्रिया पूरा। प्रतिगमनलाई पराजित गर्न सबै लोकतान्त्रिक र वामपन्थी शक्ति मिल्नुपर्ने एमाले अध्यक्ष ओलीको भनाई। कम्युनिष्टहरूबीच तत्काल सहकार्य नभई भयानक दुर्घटना हुन सकिने प्रचण्डको दावी। अबको 3 दिनमा देशका विभिन्न प्रदेशमा अत्याधिक वर्षा हुने। भेनेजुएलामा भूकम्पमा परि 67 लाख भन्दा बढ़ी मानिस प्रभावित हुन सकिने राष्ट्रसंघको अनुमान। विश्व विजेता र दावेदार केही अन्तिम चोली सुर बाटै बाहिरिने। रोनाल्डो र मेसीको भेट फाइनलमा मात्रै हुने। लम्बु खबरको शुरूमा स्थानीय खबर। पछिल्लो समय काठमाडौँ उपत्यका र काभ्रे पलाञ्चोकमा बर्ड फ्लू भई अभियान एभीएन इन्फ्लुएन्जाको संक्रमण तीव्र रूपमा फैलिएको छ। उपत्यका काठमाडौँ ललितपुर त्यसै गरी भक्तपुर र काभ्रे पलाञ्चोकमा दिनहुँ संक्रमण भेटिएको पशु सेवा विभागले जानकारी दिएको छ। साना र स्थानीय स्तरमा पालिएका कुखुराहरूमा समेत रोग देखिएपछि यसको नियन्त्रणमा चुनौती समेत थपिएको छ। पशु सेवा विभाग अनुसार 10 असारसम्म यी 4 जिल्लामा 40 स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि भएको थियो, तर बिहिबार शुक्रबार र शनिबार थप 3 दिनमा अरू 17 ठाउँमा संक्रमण पुष्टि भएको छ। अहिले यी 4 जिल्लामा 57 स्थानमा बर्ड फ्लू देखिसकेको विभागले जनाएको छ। विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुल उपाध्यायको अनुसार सबैभन्दा बढ़ी प्रभावित जिल्ला भक्तपुर छ र भक्तपुरमा मात्रै 25 स्थानमा संक्रमण पुष्टि भएको छ, जसमा चागु नारायण क्षेत्रमा सबैभन्दा क्षति धेरै भएको छ र बाहिर भने काभ्रे जिल्लाको पनौती र बनेपामा 5 व्यावसायिक फर्महरूमा पनि संक्रमण पुष्टि भएको विभागले जनाएको छ। 10 असारसम्म काभ्रेमा जम्मा 2 स्थानमा मात्रै संक्रमण पुष्टि भएको थियो। यसको मुख्य कारक तत्व भने काग रहेको पत्ता लगाएको छ। चौतारा साँगाचो गढी नगरपालिकाले सहकारीबाट ऋण लिएर भाका नागी

ऋण तिर्न नतिर्ने ऋणीहरूमाथि कडाई गर्ने भएको छ। चौतारा छाँगाचोक गढी नगरपालिकाले आगामी आर्थिक वर्षदेखि ऋण नतिर्ने ऋणीलाई वडा र नगरपालिकाबाट प्रदान गरिने विभिन्न सेवा सुविधाबाट वञ्चित गर्ने तयारी समेत गरिएको छ र नगर सहकारी शाखाका प्रमुख सिमन नेपालको अनुसार यस सम्बन्धी सूचना सार्वजनिक गरिनेछ र भाका नागेका ऋणीहरूलाई वडाबाट प्रदान गरिने अन्य मिनी टिलर बिउ बिजनका पोजी जस्ता कृषि अनुदान कार्यक्रमबाट समेत वञ्चित गरिने नीति नगरपालिकाले अगाडि सारिएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। आउँदो आर्थिक वर्ष 2083-84 बजेट प्रक्रिया पूरा भएको छ। बजेट पेश भएपछि त्यसलाई कानूनी रूप दिने दुईवटा विधेयकहरू आर्थिक विधेयक 2083 र राष्ट्रिय ऋण उठाउने विधेयक 2083 आजको प्रतिनिधि सभाको बैठकबाट पारित भएसँगै आउँदो आर्थिक वर्षको बजेट प्रक्रिया पूरा भएको हो। आर्थिक विधेयकले करका दरहरू, छूट, आयकर लगायतका व्यवस्था गर्छ। यो विधेयक पास भएपछि मात्र बजेटमा उल्लेखित राजस्व उठाउन कानूनी आधार मिल्नेछ र आजको बैठकमा आर्थिक विधेयक बहुमतले पारित गरिएको हो भने राष्ट्र ऋण उठाउने विधेयक सर्वसम्मत रूपमा पारित भएको छ। दुवै विधेयकमा संशोधनकर्ता र अन्य दलहरूबीचले उठाएको प्रश्नको अर्थमन्त्री सोनिम वाग्लेले जवाब दिनुभएको थियो र छलफलका क्रममा सांसदहरूले राष्ट्रियता, एकीकृत स्रोत र वित्त आयोगको दिएको सीमा भन्दा धेरै ऋण लिएको भन्दै आलोचना गरेपछि अर्थमन्त्री सोनिम वाग्लेले अघिल्ला सरकारले ऋण बढ़ाएको विषयमा प्राज्ञिक अनुसन्धान हुनुपर्ने समेत बताउनु भएको छ र आफूले जीडीपीसँग ऋणको अनुपात नबढ़ने गरी मात्रै ऋण लिएको जिकिर गर्दै यो अनुपात बढ़ाउने सरकारमाथि अनुसन्धान हुनुपर्ने समेत बताएको छ र आर्थिक विधेयक 2083 माथिको छलफल सांसदहरूले उठाएको प्रश्नको जवाब दिँदै उच्च करको दरले राजस्व बढ़ाउनुको सट्टा घटाउने र अनौपचारिकता बढ़ाउने तर्क समेत गरिएको छ। सरकारले यसो पटक उच्च सीमान्त करको दरमा 10% बिन्दुले कटौती गर्ने प्रस्ताव गरेको जानकारी दिँदै उहाँबाट यसबाट राजस्व संकलनमा सकारात्मक प्रभाव पार्ने दावी समेत गर्नुभएको छ। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर प्रतिगमनलाई पराजित गर्नुपर्ने बताउनु भएको छ। नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमाथि सम्बोधन गर्ने क्रममा आज उहाँले समाजवाद निर्माण गर्ने भन्दा पनि प्रतिगमन पराजित गर्ने बेला भएको टिप्पणी गर्नुभएको हो। प्रतिगमन प्रतिक्रियावादीहरूको चालखेल भइरहेको भन्दै उहाँले लोकतान्त्रिक शक्तिहरू नै एकजुट हुनुको विकल्प नभएको समेत बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरू बीच तत्काल सहकार्य नभई देश दुर्घटनामा हुने पर्ने बताउनु भएको छ। नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा सम्बोधन गर्ने क्रममा तत्काल सहकार्य थालिहाल्नुपर्ने जोड़ दिएका छन्। सहकार्यमा ढिलाइ गरिएको खण्डमा देशमा भयानक दुर्घटना हुने चेतावनी समेत दिनुभएको छ। प्रचण्डले वामपन्थी एकताका लागि सहकार्य गर्न ढिलाइ गर्नु ठूलो गल्ती हुने बताउँदै मिलेर मात्रै सफलता प्राप्त गर्न सकिने जिकिर गरिएको छ। आजको भोलि नै पार्टी एकता गर्न लागेको नभए पनि कार्यगत एकताका लागि भने ढिलो गर्न नहुने बताएको हो। यद्यपि राष्ट्रियतामा आएको चुनौतीको सामना गर्नका लागि भने मिलेर मात्रै सफलता प्राप्त गर्न सकिने भन्दै त्यसमा ढिला नगरी सबैले आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड़ समेत दिएका छन्। आजदेखि आउँदो मंगलबारसम्म देशका विभिन्न स्थानमा अत्याधिक वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले आज उक्त जानकारी दिएको छ। विभाग अनुसार आइतबार कोशी प्रदेशका पहाड़ी र तराई भूभागमा एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। विभागले सोमबार कोशी प्रदेशको तराई पहाड़ी थोरै स्थानमा भारीदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ भने मधेस प्रदेश, बागमती, गण्डकी प्रदेशको एक दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ। मंगलबार कोशी प्रदेशका पहाड़ी र तराईका थोरै स्थानमा भारीदेखि धेरै वर्षाको सम्भावना छ भने मधेस र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। हेलम्बु खबरमा अब विदेशको खबर। भेनेजुएलामा आएको दुई शक्तिशाली भूकम्पका कारण करिब 67

स्पेन र पोर्चुगल नकआउट चरणको खेल जित्ने बित्तिकै भेट्ने भएका छन्, जसले एउटा उपाधि दावीदार पोर्चुगल र स्पेनमाथि एउटा अन्तिम सोह्रबाटै रोकिने पक्का समेत भएको छ। पहिलो पटक उपाधि दावीदारीको रहेको पोर्चुगललाई पहिलो शुरूमा नै क्रोएसिया, त्यसपछि स्पेनलाई प्रभावित प्रतिस्पर्धी मानिएको छ र आफ्नो खेल जितेर आए क्वार्टर फाइनलमा पोर्चुगल, अमेरिका, बेल्जियम र सेनेगलले एउटासँग खेल्ने भएको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। उपत्यका र काठमाडौँमा बर्ड फ्लू तीव्र संक्रमण फैलाउने मुख्य कारक काग रहेको पुष्टि। आउँदो आर्थिक वर्ष 2083-84 बजेट प्रक्रिया पूरा। प्रतिगमनलाई पराजित गर्न सबै लोकतान्त्रिक र वामपन्थी शक्ति मिल्नुपर्ने एमाले अध्यक्ष ओलीको भनाई। कम्युनिष्टहरूबीच तत्काल सहकार्य नभई भयानक दुर्घटना हुन सकिने प्रचण्डको दावी। अबको तीन दिन देशका विभिन्न स्थानमा अत्याधिक वर्षा हुने। भेनेजुएला भूकम्प 67 लाख भन्दा बढ़ी मानिस प्रभावित हुन सकिने राष्ट्रसंघको अनुमान। र विश्व विजेता र दावेदार केही टोली अन्तिम स्वरबाटै बाहिरिने। रोनाल्डो र मेस्सीको भेट फाइनलमा मात्रै। आज 6 बजेको समाचार सकियो। अर्को समाचारका साथमा भोलि बिहान 5:40 समयमा उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ पनि विदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98140057105।

0: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक
1: हाम्रा सेवाहरू
0: स्टेशनरीका सम्पूर्ण सामानहरू
1: फोटोकपी प्रिन्ट
0: कलर प्रिन्ट
1: पीवीसी आईडी कार्ड
0: सबै प्रकारका खेलकुद सामग्रीहरू
1: सबै तहको तथा विभिन्न पुस्तकहरू
0: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
1: ट्रफी
0: मायाको चिनो
1: मेडल
0: फ्रेम
1: जर्सी सेटहरू तथा प्रिन्ट
0: सब्लिमेसन प्रिन्ट
1: जर्सी प्रिन्ट
0: कस्टमाइज कप प्रिन्ट
1: मेटल फोटो प्रिन्ट
0: प्रोप्राइटर
1: प्रकाश श्रेष्ठ
0: सेवा स्टेशनरी एन्ड सप्लायर्स
1: कन्ट्याक्ट नम्बर 9841924274
2: एलम्बु FM 89.6 MHz

0: Elambo FM 89.6 MHz.
1: रेडियो कार्यक्रम जीवन को वचन

0: जयमसी तथा ख्रिष्टीय अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाई र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने हामी तपाईँका लागि प्रस्तुत गर्दैछौ जीवन गवाई। अध्ययारोबाट उज्यालोतर्फ, मृत्युदेखि जीवनतर्फ जीवन रूपान्तरण भएको कथा सुनाउने सेगमेन्ट उज्यालो किरण लिएर आएका छौ। अब लागौं उज्यालो किरणतर्फ। हुन्छ म्याम, हजुरलाई हाम्रो कार्यक्रममा स्वागत छ।
1: धन्यवाद।
0: अलिकति तपाईँको बारेमा थोरै भनिदिनुहोस् हाम्रो श्रोताहरूलाई, होइन, हजुर चाहिँ कहिले प्रभुलाई विश्वास गर्नुभयो अनि अहिलेसम्मको यो यात्रालाई छोटो रूपमा सम्झिनु पर्दाखेरि के भन्नुहुन्छ म्याम?
1: धन्यवाद यो मौका दिनुभएको लागि। हजुरलाई आफ्नो विषयमा केही कुरा भन्ने यो अवसर दिनुभयो हजुरले। मैले चाहिँ खास प्रभुमा चाहिँ नि 2046 सालमा एउटा दिदीबाट उहाँले मलाई सानो एउटा ट्र्याक्स दिनुभएको थियो अनि त्यो ट्र्याक्स पढ्ने मौका पाएँ। अनि फेरि पनि उहाँले आएर मलाई पसलमा एउटा अर्को बुक एउटा दिनुभयो, त्यसमा चाहिँ नि अब येशू ख्रीष्टको बारेमा थियो अनि त्यो पढ्ने मौका पाएँ। अनि जसले गर्दा मेरो मनमा भएका प्रश्नहरू जिज्ञासाहरू चाहिँ नि त्यो उहाँले चाहिँ नि त्यसको एन्सर त्यो किताबले मलाई दियो।
0: के प्रश्न थियो हजुरको मनमा?
1: मेरो मनमा चाहिँ कस्तो थियो भनेदेखि अब हामी त एउटा हिन्दू संस्कारमा हुर्केको होइन, त्यसैमा बढी भएको मान्छेहरू, अनि मेरो मनमा चाहिँ कस्तो प्रश्न थियो भने मेरो माहौल अनि मेरो हुर्केको वातावरण चाहिँ नि त्यस्तै मठ मन्दिरले भरिएको ठाउँ थियो दरबार स्क्वायर, अनि त्यहाँनिर चाहिँ नि अब विभिन्न प्रकारको देवी देवताहरू हामी पाउँछौ नि, अनि मेरो मनमा चाहिँ कस्तो थियो भने के यो मैले मानिआएको ईश्वर चाहिँ नि उहाँहरू नै हुनुहुन्छ, के उहाँहरू नै उहाँहरूमा चाहिँ अनन्त जीवन छ, के मलाई यो जीवनमा चाहिँ उहाँहरूले पार गर्न सक्नुहुन्छ, यस्तै जिज्ञासाले भरिएको मान्छे म चाहिँ है।
0: कति वर्षको हुनुहुन्थ्यो त्यो बेलामा?
1: त्यति बेला चाहिँ म त्यस्तै 15 वर्ष भनौ न, 15-16 वर्ष।
0: बिस्तारै सबै कुरा बुझ्दै हुनुहुन्थ्यो होइन, किशोर अवस्थामा सबै कुराहरू एकदम उत्सुकता थियो होला त्यो बेलामा पक्कै पनि।
1: एकदम नै म त एकदमै जिज्ञासाले प्रश्नै प्रश्नले भरिएको मान्छे है, अनि हतपति मान्छेलाई भनौँ न त्यो कुनै पनि कुरा एक्सेप्ट गर्नको लागि म विचार गर्थेँ, हतपति चाहिँ म स्वीकार गर्दिन थिएँ।
0: अनि तपाईँले बाइबल अध्ययन गर्नुभयो भनेर भन्नुभयो होइन बिस्तारै, अनि त्यसबाट के कुरा पाउनुभयो, तपाईँले खोज्नुभएको प्रश्नको उत्तर भेट्नुभयो त?
1: त्यहाँनिर चाहिँ मैले एउटा बुकमा त्यो सत्यताको पक्षमा तपाईँको निर्णय भन्ने एउटा त्यस्तै समथिङ किताब थियो, अनि येशू ख्रीष्ट चाहिँ नि संसारमा सबै पापीहरूको निम्ति उद्धार गर्नलाई आउनुभएको, एउटा कन्या मरियमको कोखबाट जन्म भएर अनि उहाँ मानव जातिको लागि भनेर बलिदान हुनलाई आउनुभएको कुराहरू मैले पाएँ। अनि त्यसपछि उहाँ मर्नु मात्र भएन, उहाँ मर्नुभयो, गाड्नुभयो र तेस्रो दिनमा फेरि त्यही शरीरमा उहाँ जीवित भएर आउनुभएको कुराले मलाई एकदम नै अचम्बित तुल्यायो, अनि जसले गर्दा यसबारे अझ बुझ्नुपर्छ भन्ने कुराहरू आयो मनमा, अनि यस्तै क्रममा चाहिँ म अघि बढ्दै गएँ।
0: 2046-47 साल भन्नुभयो, त्यो बेलामा त देशमा नै एक किसिमले ठूलो परिवर्तन आएको समय होइन, व्यवस्था नै परिवर्तन आएको त्यो बेलाको समयमा तपाईँले प्रभुलाई विश्वास गर्नुभयो, प्रभुलाई आफ्नो मुक्तिदाताको रूपमा ईश्वरलाई स्वीकार्ने निर्णय गर्नुभयो भनौँ न। पछि परिवारहरूले अनि त्यसपछि अन्य गाउँ समाजले तपाईँले विश्वास गरिसकेपछि भनौँ न, त्यो खालको समस्याहरू के कस्तो समस्याहरू आयो, सतावटहरू के कस्तो आयो?
1: अब त्यति बेला अब विश्वासी पनि भनौँ न अब हाम्रो टोलमा त छँदै थिएन, तर फेस गर्नलाई धेरै गाह्रो भयो, किनभने अब परिवारबाट एलाउड थिएन, बुवाले त अब पठाउनै हुन्न, कि घर छोड कि चर्च छोड भन्नुहुन्थ्यो सिधै। अनि कहिले काहीँ अब यता हामी चर्चमा जाँदा अथवा हाउस भिजिटिङमा जाँदाखेरि अलिकति ढिला हुँदा बुवाले चुकु लगाइहालिदिनुहुन्थ्यो कि, अनि घरमा भित्र पस्न के अरे पस्न पाउने मौका चाहिँ पाउँदैन थिए। अनि सँगै दिदी हुनुहुन्थ्यो, माइली दिदी, दिदी बिनाजु, अनि उहाँको घरमा हामी बास गर्न जान्थे। अनि भोलिपल्ट फेरि बुवा कहाँ जान्थे, अनि माया पनि मलाई बुवाको धेरै माया लाग्थ्यो, अनि आदर गर्थे म बुवालाई, किनभने उहाँले त्यति साह्रो बुझ्नु भएको थिएन, अनि बुझाउने क्रममा पनि थिए, आफू पनि बुझ्ने क्रममै थिए भनौँ न। अनि यसरी चाहिँ अब त्यो त भइहाल्यो, तर समाजले पनि अलि अर्कै दृष्टिकोणले हेर्ने कि, एकदम नराम्रो दृष्टिकोणले हेर्ने, यो अन्य धर्ममा लाग्यो भनेर। तर मैले उहाँहरूलाई हेरेन, मैले चाहिँ परमेश्वरलाई हेरेँ, किनभने उहाँले हामीलाई कति साह्रो प्रेम गर्नुभएको छ, त्यो कुरालाई मैले कुनै कुरामा चाहिँ नि दाज्न मिल्दैन भनेर उहाँहरूलाई मैले चाहिँ हेरेन, तर परमेश्वरलाई हेरेँ।
2: निर्णय लिनु कतिको गाह्रो होइन, त्यो बेलामा तपाईँ एउटा चाहिँ टिनेजमै हुनुहुन्थ्यो, त्यसमाथि पनि अब आफ्नो सोसाइटी, समाज, परिवार सबैजना विपक्षमा हुनुहुन्छ, सामना गर्ने, त्यो निर्णय गर्ने, निर्णय पछि त्यो जीवन संघर्षमय जीवन भनौँ न, त्यो हौसला कहाँबाट आउँथ्यो हजुरलाई?
1: अब मैले पढेको धर्मशास्त्र बाइबल नै हो, अनि त्यसबाट मलाई धेरै ऊर्जा र धेरै आनन्द र शान्ति मैले पाएको थिएँ, अनि त्यो शान्तिको कारणले पनि मलाई एक प्रकारको संसारको जुनै पनि अब चुनौती आए तापनि त्यसलाई म सामना गर्न सक्थे, प्रभुको शक्तिले, प्रभुको त्यो भनौँ न त्यो वचनले, है त्यो वचनले मलाई छोएको थियो। अनि अब भनौँ न अब त्यो अवस्था त थियो नै, स्ट्रगल गर्ने अथवा मानिसहरूसँग फेस गर्नुपर्दा धेरै गाह्रो हुन्थ्यो नि, एक्लिन थिए कहिलेकाहीँ होइन, अनि परिवारमा पनि त्यति सपोर्ट थिएन, अब कहिले बाइबल पनि पढ्न नदिने, प्रार्थना पनि गर्न नदिने, अब उहाँले त एक प्रकारले बुझ्नु पनि भएको थिएन, फेरि थप चाहिँ नि अब समाजले पनि हामीलाई त्यति राम्रो दृष्टिकोणले हेर्नु भएन।
2: तपाईँले विश्वास गर्नुभएको कारणले समाजले तपाईँ लगायत तपाईँको परिवारलाई अलिकति अर्कै तरिकाले हेर्न थाल्नु भयो,
1: त्यो त अभियसली, हजुर हजुर हजुर। अनि त्यसपछि चाहिँ एक समयमा मैले चाहिँ अब चाहिँ म प्रभुलाई चाहिँ छोड्दिन, तर चर्च जान चाहिँ बन्द गर्नुपर्छ भनेर त्यो निर्णय लिएँ क्या मैले। अनि त्यसपछि चाहिँ अब भएन, अब चर्चमा गएर अब मण्डलीको अगुवाहरूलाई भन्न जानुपर्छ भनेर म सिधै गएँ कि, दायाँ बायाँ हेरिन। अनि हाम्रो त्यति बेला पास्टर बुवा चाहिँ नि तन्सिलको अपरेसन गर्नुभएको थियो, पास्टर सन्त श्रेष्ठ, अनि उहाँको चाहिँ तन्सिलको अपरेसनको कारणले बोल्नु भएन। अनि मैले भने मेरो परिवारमा यस्तो यस्तो समस्या भयो, त्यसकारण म चर्चमा त आउन सक्दिनँ, तर प्रभुलाई चाहिँ म त्याग्दिनँ भनेर आफ्नो कुरा सबै कुरा उहाँमा मैले स्योर गरेँ। अनि उहाँले चाहिँ मलाई कुनै कुनै भर्सहरू लेखिदिनु भयो क्या बाइबलको, अनि गएर यो घरमा पढ्नु भनेर। अनि एउटा कुराले मलाई फेरि टच भयो कि, अनि त्यो कुरा के हो भनेदेखि, यो मत्ती 10:28 पद, तिमीहरूको शरीर र आत्मालाई मार्नेसँग नडराउ, उनीहरूले हामीलाई चोट पुर्याउन सक्छ, तर तिम्रो आत्मा र शरीर दुवैलाई चाहिँ नि नरकमा नाश गर्न सक्नेसँग डराउ। अनि त्यो कुराले फेरि मेरो हृदयमा चाहिँ नि ओहो साँच्चै हो रहेछ, मेरो शरीरलाई पो उहाँले अलिकति यातना दिनुभयो, मलाई अलिक टचर भयो, तर प्रभुले त मेरो आत्मा त सुरक्षित राख्नु भएको छ, यसलाई उहाँहरूले कसैले पनि चोट पुर्याउन सक्दैन, अब म चाहिँ प्रभु मलाई क्षमा गर्नु, अबदेखि म कहिले टर्निङ ब्याक हुन्न भनेर फेरि म निरन्तर जान थाले।
2: म मण्डलीमा आउँदैन है भनेर भन्न जानुभएको, तर उहाँले जुन पद बाइबलको पद लेखेर दिनुभयो पास्टरले, त्यसबाट झन् तपाईँ अभिप्रेरित हुनुभयो।
1: एकदमै एकदमै। अनि त्यति बेला म प्रार्थनामा पनि अलिकति बलियो भए है, अनि कुनै पनि समस्याहरू आउँदाखेरि चाहिँ म कुरा टेकेर जहाँ पनि छेलीमा होस्, मातनमा होस्, बैगलमा होस्, अनि कुरा टेकिहाले, प्रभु मलाई बाधा आयो, तपाईँलाई थाहा छ, अब मलाई थाहा छैन भनेर। अब त्यति बेला टिनेजरमा त्यति थाहा पनि हुँदैन होइन, अलिअलि थाहा भएको कुरा प्रभुलाई सेयर गर्थे, अनि त्यसको जवाब छिट्ट आइहाल्थे कि, म यति खुसी हुन्थे कि, यो पछि त बुवाले चुकु लाउनुहुन्थ्यो, अनि पछि चाहिँ ल तिमी भर्खर आएको रहेछ, जाऊ खाना खान जाऊ भन्नुहुँदाखेरि मलाई यति ऊर्जा मिल्थ्यो नि। यो सबै कुरा मेरो प्रभुले मलाई जवाब दिनुभएको हो, म प्रभुप्रति धेरै कृतज्ञ छु भनेर म उहाँलाई यसको श्रेय परमेश्वरलाई म दिन्छु।
2: अब पछि तपाईँले अघि मलाई सेयर गर्नुभयो अनुसार, पछि आमा बुवाहरूले पनि प्रभुलाई तपाईँको माध्यमबाट विश्वास गर्नुभयो भन्नुभयो होइन, तपाईँको जीवन हेरेर उहाँहरूले विश्वास गर्नुभएको हो कि, अथवा अन्य केही कुराले गर्दाखेरि उहाँहरू अब छोरी त गइहालिन् अब हामी पनि जाउँ भन्ने, अथवा रिजन के थियो, कारण चाहिँ के थियो आमाबुवाहरूले विश्वास गर्नु?
1: कारण चाहिँ नि सुरुमा उहाँहरूलाई पनि त्यो कुरा मन पर्यो परमेश्वरको बारेमा, तर अर्कोतिर चाहिँ समाज पनि छ होइन, थोरै समय अब 1-2 घण्टा हाम्रो घरमा घरेलु संगति हुन्थ्यो, अनि त्यति बेला राम्रै वातावरण हुन्थ्यो, तर बाँकी समय बुवाले चाहिँ अब समाजमा यताउता मानिसहरूसँग पनि घुलमिल हुनुहुन्थ्यो, अनि अब हाम्रो नेवारहरूको गुठीको कुराहरू पनि छन् होइन, अनि त्यो छोड्न नमिल्ने कुराहरू, यताउता कुराहरू, मरण परण हुँदाखेरि गुठी नै चाहिन्छ भन्ने कुराहरू पनि थियो। त्यस कारणले अनि उहाँहरू चाहिँ नि अलिकति फेरि पछि हट्नुभयो। तर मेरो एकजना भाइ र दिदी चाहिँ नि उहाँलाई चाहिँ मैले अलिकति प्रभुमा हुर्काउने मौका पाएँ। अनि फेरि पछि गएर के भयो भनेदेखि अब फेरि उता हाम्रो दिदी भिनाजुको पनि एउटा छोरी एकदमै बिमारी हुने, डेढ वर्ष अथवा एक वर्षको हुँदाखेरि अनि हस्पिटलमा टिचिङ हस्पिटलमा 3 महिना राखेको त्यो नानीलाई, अनि पछि आएर फेरि अब धामी चाकरी बैठी धेरै देखाएर बिनाले आफ्नो सबै सम्पत्ति सघाउनु भयो अनि केही सेप लागेन। उहाँहरू धेरै निराशमा हुनुहुन्थ्यो अनि उहाँहरूले त्यो कर्मकाण्ड धर्मकर्म गरेको मैले देखिरहेको हेरिरहेको हुन्थे, मलाई धेरै माया लाग्थ्यो किनभने परमेश्वरले त्यो कुराहरू कहिले पनि माग्नुहुन्न अनि उहाँले त हामीलाई दिन पो आउनु भयो, कहिले पनि हामीलाई लिन आउनु भएन भनेर मैले यसरी दिदीलाई मैले सुनाएँ। प्रभुको बारेमा पनि अलिकति कुरा मैले सेयरिङ गरेँ अनि छोरीलाई राम्रो भयो भनेदेखि म आउँछु भनेर भन्नुभयो। होइन, पहिला तपाईँले हेर्नु, प्रार्थना म गरिदिन्छु, दिदीहरूलाई म बोलाउँछु, छोरी निको हुन्छ, तपाईँलाई केही हुँदैन किनभने आमाको गर्भमा राख्ने र लिने उहाँलाई मात्रै यो अधिकार छ भनेर मैले दिदीलाई अलिकति कुरा प्रभुको बारेमा सुनाउने मौका पाएँ र चर्चको दिदीहरूलाई बोलाएर त्यो नानीको लागि हामीले प्रार्थना गर्यौं है, त्यो दिपु छोरीको लागि प्रार्थना गर्यौं अनि त्यो नानी त पछि 2 दिन त प्रार्थना गर्दाखेरि निको भयो कि, अचम्म भयो है। अनि मेरो भिनाजुको पनि मनमा धेरै जिज्ञासाले भरिएको, मलाई पनि अलिकति कहिले काहीँ गाली गर्नुहुन्थ्यो, आमा बुवालाई मन नपर्ने काम नगर भनेर मलाई सम्झाउनुहुन्थ्यो अनि उहाँ फेरि चाङ्गुको पनि पुजारी हुनुहुन्थ्यो। अनि पछि आएर जुन त्यो काम आश्चर्य कर्म देख्नु भएपछि उहाँको मनमा ओहो मैले यत्रो गरे 20 को 19 भएन, तर मेरो साली र चर्चको दिदी बहिनी आएर यसरी प्रार्थना गर्दा चाहिँ नि मेरो छोरी निको भयो केही न केही छ भनेर चाहिँ उहाँले चाहिँ पछि विरोध गर्न भनौँ न यताउता नजाऊ भन्न छोड्नु भयो, तर बिस्तारै आफै उहाँ आउनुभयो,
2: उहाँहरू सबै
1: परिवारले हजुर परिवारै आउनुभयो, अनि एउटा छोरा एउटा छोरी अनि दिदी भेना, अनि उहाँहरू त्यो पुजारीको पद सबै छोडेर अनि प्रभुमा आउनुभयो। अहिले उहाँहरू चाहिँ एल्डरको काम गर्नुहुन्छ मण्डलीमा है, अनि आफूलाई पनि धेरै गर्व लाग्छ होइन। अनि यो त भयो अब त्यति बेलाको कुरा, अनि मेरो चाहिँ त्यति बेला भनौँ न अब मण्डलीको जुन कुरा छ अनि परिवारको पनि थियो त्यो फेस गर्नलाई गाह्रो भएर म विवाह गरेँ है। मैले चाहिँ
2: कति सालमा विवाह गर्नुभयो?
1: मैले चाहिँ 52 सालमा विवाह गरेँ। अनि त्यसमा पनि अलिकति अब तपाईँलाई भन्नुपर्दाखेरि के छ भनेदेखि मेरो एउटा साथी थियो यहाँ भक्तपुरको, त्यो साथी चाहिँ टिभीले धेरै ग्रसित, अनि त्यो टिभीले जुन उहाँ बित्नुभयो अनि त्यो उहाँसँग चाहिँ नि मैले प्रार्थना गर्नको लागि मेरो साइली दिदीलाई पठाउँथे, म पाटनदेखि आउनुपर्ने भएर गाह्रो भयो अनि त्यो दिदीलाई पठाउँथे प्रार्थना गर्न जानु म पनि आउँछु भनेर। पछि त्यो नानी चाहिँ बित्नुभयो, मेरो साथी म भन्दा जुनियर नै थियो, अनि अब हामीलाई थाहा थिएन त्यति बेला टिभी चाहिँ एउटा सर्वारोग भनेर है, अनि दिदी चाहिँ नि दिदीलाई पनि छोयो कि त्यो टिभीले, अनि दिदीले चाहिँ खासै अब त्यो औषधि खान सक्नु भएन, त्यो डोज अलिक कडाहरू भएको रहेछ, अनि पछि दिदी चाहिँ एक्सपायर हुनुभयो। अनि फेरि भाइलाई भयो, मेरो भाइ, अनि उहाँहरू यङ हुनुहुन्थ्यो हजुर जस्तै, अनि उहाँलाई पनि टिभी भयो अनि उहाँ पनि भित्नुभयो है, अनि उहाँलाई हेरचाह गर्दै अनि हस्पिटल लाने क्रममा म पनि भएँ,
2: टिभीले
1: धेरै गाह्रो भयो त्यति बेला। अनि त्यसै हामी चाहिँ त्यति बेला भक्तपुर आइसकेका थियौँ हजुर, उहाँलाई हस्पिटल लाने यताउता क्रम गर्ने बेलामा म पनि टिभीले थलिएँ है। त्यसपछि आएर म यहाँ भक्तपुरमै थिएँ, म मेरो सानो ठुलो छोरी चाहिँ नि त्यस्तै 6-7 वर्षको समथिङ थियो, अनि आफ्नो श्रीमानलाई छोरीलाई छोडेर म माइतीमा, अनि भाइहरूलाई यताउता लग्ने क्रममा भाइ पनि एक्सपायर हुनुभयो अनि म पनि थलिएँ। त्यस्तै 6 महिना कन्टिन्यू औषधि खाएँ टिभीको, अनि त्यो फेलर भयो, त्यो औषधले काम गरेन, अनि फेरि अर्को औषधि खानुपर्छ भनेर डाक्टर साहबले भन्नुभयो। अनि त्यति बेला हाम्रो कजन पनि थियो, अनि उहाँले मलाई धेरै केयर गर्नुभयो, बुहारी हेर तिमीले कन्टिन्यू औषधि खानुपर्छ, केही हुँदैन भनेर उहाँले धेरै हौसला दिनुहुन्थ्यो, हामीलाई धेरै हौसला दिनुहुन्थ्यो। यो तपाईँको एमडीआर भनेको धेरै हाई डोजको औषधि हो, अनि दिनमा एउटा स्विल लिने, मैले 1000 वटा जति स्विल लिएँ, अनि दिनमा 25 त के औषधि खानुपर्छ, एउटाको तपाईँको 500 mg को त्यो औषधले मलाई यति गाह्रो बनाउँथ्यो कि म 1-1.5 वर्ष बेड रेस्ट गरेँ, रगत धेरै सार्ने, धेरै गाह्रो, अनि श्रीमानलाई पनि अब भनौँ न मैले गर्दा उहाँलाई पनि गाह्रो, अनि प्रभुसँग म धेरै प्रार्थना गर्थेँ, तर दिनभरि चर्चको अगुवाहरू आउनुहुन्थ्यो घरमा प्रार्थना गर्न, र विश्वासीहरू पनि कन्टिन्यू उहाँहरू आएर मेरो लागि प्रार्थना गर्नुहुन्थ्यो, अनि प्रार्थना गर्ने क्रम भइरह्यो, जारी भयो, र बीचमा त्यस्तै 12-13 महिनापछि चाहिँ मेरो शरीरमा पुरा साइड इफेक्ट भयो, त्यो औषधि मैले छोड्नै पर्यो किनभनेदेखि खानै सकेन कि, अनि डाक्टरले चाहिँ मलाई फोन गरेर टाइम टाइममा उहाँले फोन गर्नुहुन्थ्यो तिमीले औषधि नछोड कन्टिन्यू गर्नुपर्छ, यो औषधि छोड्यो भने तिमीलाई गाह्रो हुन्छ भनेर मेरो श्रीमानलाई भन्नुहुन्थ्यो. अनि श्रीमानले मलाई चाहिँ जसरी भए पनि मायाले उहाँले खुवाउने त कोसिस गर्नुभयो, तर खान सकेन मैले. अनि मेरो वेट पनि बढ्दै गयो कि, सुनिने बढ्दै गयो बढ्दै गयो. म डिप्रेसनमा पनि गएँ कि, धेरै गाह्रो भयो. अनि म दिनभरि त हाँसेरै बस्थेँ, किनभने त्यति बेला अब चर्चको विश्वासीहरू आफ्नो त मान्छेहरू भेटघाट गर्न आउनुहुन्थ्यो, अनि उहाँहरूसँग आफ्नो कुरा म त्यति सेयर गर्न सक्ने अवस्था थिएन. अनि म राति भएपछि अयुबको पुस्तक पढ्थेँ. म प्रभु, अयुब त यति धर्मी थियो तर म त धेरै पापी छु, मैले केही पनि तपाईँको निम्ति गरेको छैन. मैले आफ्नो पेटको निम्ति गरेँ तर तपाईँको निम्ति केही गरेको छैन, त्यसकारण मलाई एउटा मौका दिनुहोस् भनेर उहाँसँग म बातचित गर्थेँ परमेश्वरसँग. धेरै गाह्रो भयो, धेरै गाह्रो भयो. अनि एउटा भनौँ न सैतानले लिन आएको जस्तो मलाई त्यो फिल भयो कि, त्यो कफन बक्समा सुटाउने त्यस्तो त्यस्तो धेरै मलाई ऊ भयो. एकदम गाह्रो, म एकदम कामे एकदम कामे. अनि मण्डलीको अगुवाहरू आएर प्रार्थना गरिदिनुभयो. रातिको समय थियो त्यो, म कराएँ चिच्याएँ, मलाई लिन आयो म जान्न, तर मलाई प्रार्थना गर्नुपर्छ, सबैसँग भेट गरेर जान्छु, त्यतिकै जान्दिनँ भनेर म आफ्नो विश्वासमा अडिग भएँ. अनि त्यसपछि आएर चर्चको अगुवाहरू आएर प्रार्थना गर्नुभयो. श्रीमान पनि सँगै हुनुहुन्थ्यो, उहाँले धेरै मलाई सपोर्ट गर्नुभयो त्यति बेला. छोरीले पनि सानै थिए तर धेरै बुझ्ने. अनि पछि आएर एकछिनमै प्रभुसँग म बातचित गरेँ, प्रभु मलाई छुनुहोस् भनेर म प्रार्थनामा थिएँ. अचम्म लाग्यो, उहाँले मलाई छुनुभयो, उहाँले मलाई छुनुभयो. अनि एक प्रकारको यति आनन्द आयो मलाई, यति आनन्द आयो. अनि मलाई उहाँले भजन गाउनलाई सहायता गर्नुभयो. मैले त्यो भजन गाएपछि मलाई यति आनन्द भयो, त्यो आनन्द चाहिँ मैले ममा भएको त्यो रोगहरू छ भन्ने कुरा पनि मलाई त्यो फिल भएन, सबै बिर्सेँ. त्यो आनन्दको क्षण मैले कसैसँग पनि मैले तुलना गर्न सकिनँ. अनि त्यो बिस्तारै बिस्तारै मैले त्यो औषधि, त्यो जुन अब मान्छेले त भन्छ नि टिभीको औषधि छोड्यो भने कि बाँच्दैन, तर मेरो साधारण प्रकारको टिभीको औषधि पनि थिएन, त्यो एमडीआरको धेरै हाई डोजको थियो. अनि पछि आएर म प्रभुसँग कुरा टेक्दै प्रार्थना गर्दै फेरि थाइरोइड, त्यति बेला थाइरोइड पनि भयो मलाई. अनि यहाँदेखि टेकुसम्म म जान्थेँ अब त्यो रिपोर्ट आउनलाई, किनभने यो थाइरोइड यहाँ भक्तपुरमा कहीँ पनि थिएन, त्यहीँ जानु पर्थ्यो. अनि तीन हप्ता दुई हप्तापछि त्यो रिपोर्ट आउँथ्यो. अनि म उपवाससहित त्यो रिपोर्ट लिन जान अगाडि बाटोभरि घरदेखि बाटोसम्म म हस्पिटलसम्म मनमनले रुँदै कराउँदै, मान्छेले सोध्छ होला त्यति बेला मलाई यो आइमै पागल भयो, किनभने मेरो आँखाबाट आँसु थामेको थिएन. अनि पछि प्रभु रिपोर्ट चाहिँ नेगेटिभ आओस् भनेर मैले प्रार्थना गरेँ. अब डाक्टरले भन्थ्यो अब यो थाइरोइड पनि जिन्दगीभर खानुपर्छ. अनि पछि आएर त्यो रिपोर्ट सबै नर्मल आयो कि. अनि मैले प्रभुलाई धन्यवाद दिएँ है. अनि यति धेरै मिराकलको कामले उहाँले गर्नुभएको थियो. अनि डाक्टरले पनि तिमीले औषधि नछोड है, अनि अब नानीहरू पनि हुँदैन भनेर मेरो श्रीमानलाई भन्नुभयो. अनि चिन्ता नगर होइन, अब आफ्नो श्रीमती छोरा छोरीहरू छ, तिमी आफ्नो श्रीमतीलाई केयर गर, उसले मागेको कुरा दिनु, किनभने उहाँले आशा मारेको थियो मलाई. अब टिभीको
2: परिवारले नै आशा मारिसक्नु,
1: हजुर हजुर हजुर, त्यो त एकदमै. अब मलाई भेट्न आउने मानिसहरूले पनि अब फलानु मेरो कजन चाहिँ नि बित्छ, अब यो छोरी एक्लो हुन्छ, यसलाई धेरै माया गर्नुपर्छ भनेर त्यो रूम पछाडि उहाँहरू बसेर रुनुहुन्थ्यो, तर म सबै सुन्थेँ कि, सुनेर पनि नसुनेको जस्तै गरेर बस्थे, किनभने म त्यति बेला अब रुने अवस्थाय नै थिएन. मैले उहाँलाई अलिकति म हाँसेर भए पनि उहाँलाई देखाउनुपर्छ भनेर नि, अनि टुटेको थियो परिवार सबै. अनि त्यसपछि आएर राति चाहिँ खुब रुन्थेँ म, एक डेढ वर्ष जति मेरो रुने क्रम चाहिँ जारी नै भयो. तर उहाँले मलाई छुनुभयो, अनि जब उहाँले मलाई छुनुभयो नि म हिँड्न सकेँ, मानिसहरूसँग कुरा गर्न सकेँ. अनि जब म बाहिर जान्छु नि तब मान्छेले मलाई तोलाएर, मतलब भेद भएर, एकदम भनौँ न एक तक लगाएर, ल फलानु मान्छे अब मर्छ होला है, त्यो सोचको मान्छेहरू पनि मैले धेरै देखेँ कि, धेरै देखेँ. अनि तर म प्रभुलाई यति धन्यवाद दिन्छु कि जन्म र मरण भनेको उहाँ सार्वभौम सर्वशक्तिमान सर्वदयालु परमेश्वरको हातमा, येशु ख्रिस्टको हातमा मात्र छ भन्ने कुराहरू मलाई थाहा थियो. अनि त्यो निश्चयता लिएर नै आज मैले त्यो जीवन पाएँ. म त्यसकारण प्रभुलाई धेरै धन्यवाद दिन्छु.
2: तपाईँलाई पछि त्यो सबै त्यो भनौँ न रोगको त्यो बन्धनबाट तपाईँ छुटकारा हुनुभयो.
1: हजुर,
2: एकदमै हजुरको कुरा सुन्दाखेरि म आफै पनि निकै नै आशिषित महसुस गरिरहेको छु. निकै कठिन परिस्थितिबाट गुज्रिनु भएको रहेछ, परिवारको त्यो दुःख, परिवारमा जुन शोकको घडी थियो त्यसमाथि आफू पनि त्यसमा रहँदाखेरि र सबै परिवारले आशा मारिसकेपछि, तर परमेश्वरले चाहिँ उठाउनु भयो. परमेश्वरले तपाईँलाई त्यो मृत्युबाट पनि, तपाईँले मृत्यु को सामना गरेर अझै तपाईँले भनौँ न जीवन, नयाँ जीवन पाउनुभयो. होइन निकै नै खुसी छु हजुरसँग अहिले म बातचित गर्न पाउँदाखेरि। धेरैजनाले भन्छन् नि अब परमेश्वरलाई विश्वास गरिसकेपछि सबै कुराहरू असल हुँदाखेरि के सबै कुराहरू जीवनमा फलिफाप हुने कुराहरू जीवनमा आशिषको कुराहरू आउँदाखेरि चाहिँ अनि परमेश्वर हुनुहुन्छ है मेरो साथमा अथवा परमेश्वरले मलाई राम्रो गर्नुभयो परमेश्वर हुनुहुन्छ भन्ने कुराको भान हुन्छ। तर तपाईँ त अघि भन्नुभए अनुसार संघर्षको समयमा तपाईँको जीवनमा वज्रपातहरू आइरहँदाखेरि पनि तपाईँले विश्वासलाई छोड्नु भएन परमेश्वरलाई त्याग्नु भएन निरन्तर प्रार्थना गरिरहनु भयो पक्कै पनि त्यो कुरा चाहिँ निकै नै आशिषको कुरा हो होइन म्याम। त्यो बेलाको घडीलाई कसरी सम्झिनुहुन्छ सबै कुरा हुँदाखेरि मात्रै कि अथवा गाह्रो अप्ठ्यारो परिस्थितिमा पनि प्रभु हुनुहुन्छ भन्ने कुराको विश्वास भित्रैबाट आयो तपाईँलाई?
1: हजुर हजुर हजुर।
2: त्यो समयपछि तपाईँ जब मण्डलीमा फेरि अब फर्किनु भयो अनि आफ्नो जीवनलाई तपाईँले परमेश्वरको सेवामा अब समर्पण गर्नुभयो होइन त्यसपछि अहिलेको समय चाहिँ के छ तपाईँले कसरी मण्डलीमा सेवा पुर्याइरहनु भएको छ अनि कुन कुराले बढी प्रेरित गर्छ तपाईँलाई?
1: मलाई चाहिँ अब परमेश्वरको सुसमाचार जुन मैले पाएको छु परमेश्वरको वचन हुन त मलाई कसैले अब त्यति बेला मैले जुन ट्र्याक्सबाट मैले परमेश्वरलाई पाएँ तर आफूले अब त्यो कुरा पढेर परमेश्वरको वचन हेरेर अरूलाई त्यो सुनाउन पाउनु चाहिँ नि मेरो लागि धेरै गौरवको कुरा हो। त्यो चाहिँ हामीले मानिसहरूलाई दिनै पर्छ किनभने परमेश्वरले मानिसहरूलाई कहिले पनि पक्षपात गर्नुहुन्न उहाँ चाहिँ सबैका परमेश्वर हुनुहुन्छ। त्यसकारण ती मानिसहरूले पनि जसरी मैले परमेश्वरलाई पाएँ उहाँहरूले पनि पाउन् भन्ने हेतुले चाहिँ नि मैले चाहिँ नि अब आफूले सकेको परमेश्वरको बारेमा अरूलाई बताएर सुनाएर अनि प्रभुमा अब सकेसम्म प्रभु चिनाउने काम चाहिँ म आफ्नो सकेको आफूले सकेको चाहिँ गरिरहेको छु।
2: जसरी तपाईँलाई परमेश्वरले नयाँ जीवन दिनुभयो त्यो मृत्युबाट फेरि अझै त्यो एउटा नयाँ जीवन तपाईँले प्राप्त गर्नुभयो अब चाहिँ मेरो जीवन म परमेश्वरको लागि समर्पण गर्छु भन्ने प्रतिज्ञा तपाईँले?
1: हजुर।
2: अब चाहिँ यो समयसम्म जति सेवागाईमा तपाईँ होमिनु भएको छ एउटा मण्डलीमा सेवागाई गरिरहनु भएको छ कतिपय कठिनाईको परिस्थितिहरू पनि आउँछन् होला होइन हरेक कुराहरू ती कुराहरूको सामना कसरी गर्दै हुनुहुन्छ?
1: अब कठिनाई परिस्थितिहरू त अवश्य आउँछ नै होइन अब आउँदैन भन्न मिल्दैन हामी शरीरमा छौं संसारमा छौं तर त्यो कुरा हामीले समाधान गर्न सक्दैनौ हामीले चाहिँ नि परमेश्वरको चरणमा हामीले राख्नुपर्छ अनि जुन कुरा त्यो कुरा मैले पहिलादेखि नै राख्दै पनि आएको छु र त्यसको समाधान परमेश्वरले नै गर्नुहुन्छ। हामीले त सिर्फ उहाँको वेदीमा लाने हो अनि उहाँलाई सुनाउने हो बाँकी काम परमेश्वरले गर्नुहुन्छ।
0: हवस् त श्रोता तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349 हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ बिदा हुन्छौ तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। जय मसीह।
3: Time check. It's 7 PM. अहिले साँझको 7 बजेको छ।

0: पालिकाहरू वर्षेनी चुक्ने गरेका छन्। यसपटक पनि धेरै पालिकाले बजेट ल्याउन सकेनन्। हतारमा बजेट ल्याउने र हतारमा खर्च गर्ने र पालिकाका पदाधिकारीको स्वार्थमा खर्च गर्ने प्रवृत्तिले स्थानीय तहप्रति नागरिकको विश्वास टुटेको छ। पालिकाका पदाधिकारीहरूले फेरि पनि चुनाव हुन्छ भन्ने कुरा बिर्सनु हुँदैन। अब खबर सुशीला श्रेष्ठबाट।
1: देशभर मनसून ढिलो सक्रिय हुँदा यस वर्ष धान रोपाई करिब 10% मात्रै सकिएको छ। कृषि विभागका अनुसार असार 8 गतेसम्म देशभर जम्मा 9.97% क्षेत्रफलमा मात्रै धान रोपाई सकिएको छ। विभागको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार देशभर करिब 13,81,000 हेक्टर क्षेत्रफलमा धान खेती हुने भए पनि अहिलेसम्म 1,37,798 हेक्टरमा मात्रै रोपाई सम्पन्न भएको छ। प्रदेशगत रूपमा हेर्दा कर्णाली, लुम्बिनी र कोशी प्रदेशमा गत वर्षको तुलनामा केही राम्रो प्रगति देखिएको छ। तर सुदूरपश्चिम प्रदेशमा गत वर्ष असार 8सम्ममा 33.4% रोपाई भएकोमा यस वर्ष त्यो घटेर 9.3% सीमित भएको छ। मधेसमा 5% र गण्डकीमा जम्मा 8% क्षेत्रमा मात्रै रोपाई भएको छ। धान रोपाईको मुख्य समय मानिने मध्य असार बितिसक्दा पनि पर्याप्त वर्षा नहुँदा गुल्मीका अधिकांश किसानले धानको बिउ राख्ने ब्याड समेत तयार गर्न सकेका छैनन्। आकाशी पानीमा निर्भर खेती प्रणाली भएकाले रोपाई प्रभावित हुँदा यस वर्ष धान उत्पादनमा समेत प्रत्यक्ष असर पर्ने कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपान्यले सीआईएनसँग बताउनुभयो।
2: पानी नपरेर किसानहरूले अब पानी कहिले आउला भनेर रोपाई राखेको बिउ राखेकोले पनि अब बिउ बुढो हुने अवस्था अनि बिउरै राख्न नपाएको अवस्था पनि दुईटै छ। कतिपय ठाउँहरूमा ब्याडहरू राख्न ढिला भएको किन भन्दा अब लगभग रेटको 20-22 राखिसक्नु पर्ने अहिलेसम्म अब असारको आज 14 भइसक्यो अहिलेसम्म कतिपय ठाउँमा ब्याड राख्न अनि धुले ब्याडहरू राख्ने कतै घरतिर आफ्नो खेतमा राख्न नसकेर बारीहरूमा धुले ब्याडहरू राखिरहेको अवस्था पनि कतिपय ठाउँमा देखिएछ। त्यो समस्या चाहिँ पानी नै समग्रमा जिल्लाभरि नै उही बर्षातको पानीमै निर्भर हुने अब हाम्रा खेतहरू छन् अनि त्यसले गर्दा पनि त्यस्तो समस्या छ। कुलो त छ तर खोलामा पानी छैन।
1: यस वर्ष औसत भन्दा कम पानी पर्ने र उच्च तापक्रम हुने सम्भावना रहेकाले धान उत्पादन प्रभावित हुन सक्ने कृषि विज्ञहरूले बताएका छन्। नेपाल कृषि अनुसन्धान परिषद नार्कले किसानलाई कम पानीमा पनि राम्रो उत्पादन दिने धानका जात छनौट गर्न र आवश्यक परे वैकल्पिक बाली लगाउन सुझाव दिएको छ। गत वर्ष पनि वर्षा अभावका कारण खडेरी परेको थियो। त्यसपछि धान पाक्ने बेला लगातार वर्षा हुँदा किसानले दोहोरो क्षति बेहोर्नु परेको थियो। आगामी आर्थिक वर्ष 2083-84 को बजेट प्रक्रिया प्रतिनिधि सभाबाट पूरा भएको छ। आर्थिक विधेयक बहुमतले र राष्ट्र ऋण उठाउने विधेयक सर्वसम्मत रूपमा पारित भएसँगै प्रतिनिधि सभाले आगामी आर्थिक वर्षको बजेटको प्रक्रिया पूरा गरेको हो। प्रक्रिया सक्नु अघि दुवै विधेयकमा संशोधनकर्ता र सदस्यहरूले छलफलमा भाग लिएका थिए। त्यसपछि छलफलमा उठेका प्रश्नहरूको अर्थमन्त्री स्वर्णिम वाग्ले जवाफ दिनुभएको थियो। सभामुख डोलप्रसाद अर्यालले आजको बैठकमा अर्थमन्त्री डाक्टर वाग्ले प्रस्ताव पारित भएको घोषणा गर्नुभयो।
3: यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले आर्थिक विधेयक 2083 बहुमतले पारित भएको घोषणा गर्दछु।
1: छलफलमा सांसदहरूले बजेटको प्रभावकारी कार्यान्वयन, पूँजीगत खर्चको न्यून अवस्था र करका दरहरूबारे सरकारको ध्यान आकर्षण गराएका थिए। प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्ले आउँदो आर्थिक वर्षदेखि पूँजीगत खर्च न्यून हुने परम्परा अन्त्य गर्ने दावी गर्नुभयो। पूँजीगत खर्च बढ़ाउन र कमान्तरको अधिकार सम्बन्धित मन्त्रालयलाई दिने र आयोजना पूर्व तयारी कड़ाईका साथ लागू गर्ने उहाँको भनाइ छ।
4: राष्ट्रिय स्वतन्त्र पार्टी आएपछि मात्रै त्यो थाँती रहेको बक्यौताहरू तिर्न भेरिफाइड अमाउन्टहरूलाई पनि हामीले आजका मितिसम्म 21 अर्ब विनियोजन गरिसकेका छौँ। त्यसको सानो अंश मात्र यहाँबाट उठ्ने हो तर यही आमदानीमा वात्तै बढ़ोत्तरी गर्न नसक्दाखेरि खर्चबाटै थोपा थोपा संकलन गरेर राज्य त चलाउनु पर्यो। कर जति नउठाउने खर्च मात्रै गरिराख्ने हो भने हामी गम्भीर राष्ट्र बन्दैनौं। त्यसैले त्यो दर्शनबाट हामी अगाडि बढ़ेका छौं। यसमा मान्यज्यूले फेरि पढ़िदिनु होला, खास केमा लगाइएको हो, कसरी लगाउन खोजिएको हो, किन लगाउन खोजिएको भन्ने कुरा।
1: यो विधेयक साउन 1 गतेदेखि लागू हुनेछ। सरकारले सहकारी ऐन संशोधनका लागि संसदमा दर्ता गरेको विधेयक मार्फत ऋणी सदस्यबाट लिइने हर्जनामा सीमा तोकेको छ। प्रस्तावित व्यवस्था अनुसार सहकारी संस्थाले असूल हुन बाँकी ब्याजको 5% भन्दा बढ़ी हर्जना लिन पाउने छैन। विधेयकमा सहकारी संस्थाले वितरण गर्ने लाभांशको अधिकतम सीमा 18% घटाएर 15% कायम गर्ने प्रस्ताव गरिएको छ। साथै सहकारी संघले बचत तथा ऋणको कारोबार गर्न नपाउने र हाल यस्तो कारोबार गरिरहेका संघले 3 वर्षभित्र बन्द गर्नुपर्ने व्यवस्था पनि गरिएको छ। यस्तै सहकारीलाई समस्याग्रस्त घोषणा गर्नुअघि संचालक व्यवस्थापक तथा जिम्मेवार व्यक्तिको सम्पत्ति रोक्का राख्न सकिने र परिवारको परिभाषा पनि थप फराकिलो बनाइएको छ। फिफा विश्वकप 2026 हेर्न गलत लिंकमा क्लिक गर्दा नेपालीहरूको 2 करोड़ भन्दा बढ़ीको ठगी भएको छ। सामाजिक सञ्जालमा निशुल्क विश्वकप हेर्न पाइने भन्दै फैलाइएका फर्जी लिंक र एप्लिकेशन फाइल डाउनलोड गर्दा बैंक खाताबाट रकम चोरी हुने क्रम बढ़ेपछि प्रहरीको साइबर ब्यूरोले अनुसन्धान तीव्र बनाएको छ। प्रहरीका अनुसार ठगीमा संलग्न गिरोहले फेसबुक लगायत सामाजिक सञ्जाल मार्फत अल इन वन टीवी जस्ता एपको विज्ञापन देखाएर प्रयोगकर्तालाई फाइल डाउनलोड गराउँछन्। त्यसपछि बैंक खाताको पासवर्ड वा अन्य गोप्य विवरण माग गरेर रकम चोरी गर्ने गरिएको छ। प्रहरीका अनुसार एउटै व्यक्तिको खाताबाट 23,000 देखि 25,00,000 रूपियाँसम्म चोरी भएको छ। जेठ यता मात्र यस्ता घटनाका 115 उजुरी परेको र हालसम्म 2,29,00,000 रूपियाँ भन्दा बढ़ी ठगी भएको साइबर ब्यूरोका सूचना अधिकारी दिलीप कुमार गिरीले सीआईएनलाई जानकारी दिनुभयो। उहाँले फर्जी लिंक वा एप्लिकेशन फाइल नखोल्न र बैंक सम्बन्धी गोप्य विवरण कसैलाई नदिन आग्रह गर्नुभयो।
5: यस्तो हो, बिचमा विश्वकप चाहिँ यो नेपालमा विश्वकप हेर्नलाई निश्चित पैसा तिर्नुपर्ने हुन्छ। टेलिभिजनबाट हेर्नलाई 999 अरू मोबाइलबाट हेर्नलाई 549 लाख। तर अब यो ह्याकरहरूले चाहिँ विश्वकप फ्रीमा हेर्नलाई यो सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको फेसबुकमा चाहिँ विभिन्न एप्लिकेसनहरू डाउनलोड गर भन्ने लिङ्कहरू क्लिक गर भन्ने यसरी चाहिँ फाल्दा हुन्छ होइन। त्यो लिङ्कहरू क्लिक गर्दा अब त्यो एप्लिकेसनहरू डाउनलोड गर्दा चाहिँ अब त्यसमा भएको टर्म्स एन्ड कन्डिसन एक्सेप्ट गर्दाखेरि चाहिँ अब ओटिपीहरू सेयरहरू गर्न लाउने त्यो भइसकेपछि चाहिँ अनि ब्याङ्कमा एप्रोच भएर ब्याङ्क एकाउन्टमा भएको पैसा सबै लगिदिने गरेको छ क्या। त्यस्तो
1: भनेपछि अहिलेसम्म कतिवटा उजुरी आए?
5: लगभग 115 उजुरी गरेका छन्।
1: प्रमुख कम्युनिष्ट नेताहरूले कम्युनिष्ट शक्तिबीच सहकार्य र एकताको आवश्यकता औलाएका छन्। जननेता मदन भण्डारीको 75 जन्म जयन्तीका अवसरमा आयोजित कार्यक्रममा लामो समयपछि एउटै मंचमा उभिँदै एकताको आवश्यकता औलाएका हुन्। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशमा सम्भावित राजनैतिक संकट रोक्न कम्युनिष्ट शक्तिबीच तत्काल सहकार्य आवश्यक रहेको बताउँदै ढिला भए गम्भीर राजनैतिक दुर्घटना हुन सक्ने चेतावनी दिनुभयो।
6: यो परिस्थितिमा हामीले ढिलो नगरिकन भन्न चाहन्छु, म चाहिँ राष्ट्रिय स्वाधीनताका पक्षमा निरङ्कुशताका विरुद्ध, फासिजमका विरुद्ध, वैदेशिक दबाव हस्तक्षेपका विरुद्ध छिटो भन्दा छिटो वामपन्थी र देशभक्तहरू एक हुनुपर्छ। यसलाई ढिला गर्नु गल्ती हुन्छ भन्न चाहन्छु।
1: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन परिमाणबाट कम्युनिष्ट आन्दोलनले गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औलाउँदै बदलिदो जनअपेक्षा अनुसार नीति, नेतृत्व र कार्यशैलीमा सुधार आवश्यक रहेको बताउनुभयो। तर नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको नीति सही भएकाले पार्टी एकताका लागि आफ्नो नीतिमा सम्झौता नहुने स्पष्ट पार्नुभयो।
7: नेकपा एमाले हाम्रा नीतिहरू सही छन् कि गलत छन् भनेर कुनै एकता एकीकरणका लागि छलफल गर्ने पक्षमा छँदै छैन। हाम्रा नीतिहरू बिल्कुल सही छन्। हामीले राजनीतिक नीतिहरू, आर्थिक नीतिहरू, सामाजिक नीतिहरू, सांस्कृतिक नीतिहरू अनेक पक्षमा सही नीति निर्धारण गरेर
1: उपत्यका ट्राफिक प्रहरीले कालो सिसा लगाएका सवारी साधनमाथि विशेष निगरानी र कार्यवाही अभियान शुरू गरेको छ। ट्राफिक प्रहरीका अनुसार कालो सिसाको प्रयोग गरेर अवैध हतियार, लागू औषध, सुन ओसार पसार तथा अन्य आपराधिक गतिविधि हुने गरेको पाइएपछि यस्तो अभियान सञ्चालन गरिएको हो। अपराधीहरू फरार हुन पनि कालो सिसा भएका सवारी प्रयोग भएको प्रहरीको भनाइ छ। सवारी तथा यातायात व्यवस्थापन ऐन 2049 अनुसार सम्बन्धित निकायको स्वीकृति बिना सवारीको स्वरूप वा संरचनामा परिवर्तन गर्न पाइँदैन। तर नियम विपरीत कालो सिसा जडान गरेर सवारीमाथि अहिले कडाई गरिएको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश राज सुवेदीका अनुसार हालसम्म 37 सवारी साधनलाई कार्यवाही गरिएको छ। ट्राफिक प्रहरीले नियम विपरीत कालो सिसा नलगाउन र सुरक्षित तथा कानून सम्मत रूपमा सवारी सञ्चालन गर्न सबै सवारी साधन धनीलाई आग्रह गरेको छ। साझा खबरमा अब विदेशको खबर। अमेरिकाले इरानका 5 सैन्य केन्द्रमा हवाई आक्रमण गरेपछि इरानले बहराइन र कुवेत स्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमण गरेको जनाएको छ। यस घटनाले यसै महिनाको शुरूआतमा भएको नाजुक युद्ध विरामलाई थप संकटमा पारेको छ। इरानको इस्लामिक रिभोल्युशनरी गार्ड क्रोप्सले आज जारी गरेको वक्तव्यमा कुवेतको अली अल सलेम अमेरिकी वायुसेना अड्डा र बहराइनको पोर्ट सलमान स्थित अमेरिकी 5 सैनिक केन्द्रलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल तथा ड्रोन प्रहार गरिएको जनाएको छ। यसअघि अमेरिकाले इरानका मिसाइल ड्रोन तथा सैन्य पूर्वाधारलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो। र खेल खबरमा फुटबल विश्वकप फुटबलको नकआउट चरणका खेल भोलि बिहानबाट शुरू हुँदैछ। आज समूह चरणको खेल सकिएसँगै नकआउट चरणमा रहने 32 टोलीको टुंगो लागेको छ। नकआउट चरणको पहिलो खेलमा भोलि बिहान पौने 1 बजे दक्षिण अफ्रिका र क्यानाडा बीच खेल हुँदैछ। खेल अमेरिकाको लस एन्जलस रंगशालामा हुनेछ। भोलि मध्यरातमा खेल्ने दुवै टोलीले आफ्नो देशको इतिहासमा पहिलो पटक विश्वकप नकआउट खेल्दैछन्। त्यस्तै भोलि बेलुका ब्राजिल र जापान बीच खेल हुनेछ।
0: सुशीला श्रेष्ठ। वैकल्पिक ऊर्जाबाट बिजुलीको पहुँचमा पुगे पनि मुगुका नागरिकहरू बिजुली नहुँदाको समस्या भोग्दै
8: केटाकेटीहरूले पढ्न राम्रोसँग पाए छैनन् सर। हामीले किनकि अब विद्युत भयो भने हामीलाई धेरै राम्रो हुन्थ्यो। हामीले किनकि अब उज्यालोको लागि हामी झरो बाल्नु पर्छ सर। हामीले अनावश्यक हामीलाई त चाहियो, विद्युत नै चाहिएको थियो सर। हामीलाई त चासो धेरै थियो सर। बजेट हालिदिने, बजेट हाल्यो भने बिजुली खाइदिन्छ सर। अब त्यस्तै हो।
0: मुगुको नेर गाउँका नागरिक अझै बिजुलीको पहुँच बाहिर रिपोर्टसँगै बर्ड फ्लू सम्बन्धी बालबालिकाको प्रश्नमा विज्ञको जवाब सम्वाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
10: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अहिले वैकल्पिक ऊर्जाका कारण बिजुलीको पहुँचमा धेरै नागरिक पुगे पनि बत्ती बाल्नका लागि विभिन्न समस्याहरू भोग्नु परेको छ। देशका सबै घरमा बिजुली पुर्याउने सरकारको लक्ष्य त छ, तर मुगुको नेरा गाउँका नागरिक भने अझै बिजुलीको पहुँचमा पुग्न सकेका छैनन्।
12: मुगुको सदरमुकाम गमगरी बजारबाट झण्डै 2 दिन हिँडेपछि पुगिन्छ मुगुको स्वर गाउँपालिकाको नेरा गाउँ। स्वच्छ उर्वर भूमि तथा रमणीय वातावरण रहेको यो गाउँमा अझै बिजुली पुगेको छैन। नेरा गाउँका स्थानीय 29 वर्षीय प्रकाश बहादुर शाही:
13: समस्या त धेरै छ हेर्नुहोस्। अब यत्रो तपाईँको विद्युत छ, यत्रो विद्युतमा तपाईँको कत्रो तपाईँको करोडौं अरबौंको तपाईँको लगानी छ। लगानी डुब्दाखेरि तपाईँको यहाँ नेरावासी लगायो, यो जलविद्युत यहाँ नभएर मात्रै तपाईँको हुम्लाको जैरो भन्ने ठाउँमा पनि गयो। यही विद्युत हो, सबै झरै बालेर हेर्नु अब त्यही त अब पिँढी पुस्तादेखि अहिलेसम्म त्यस्तै छ। एक वर्ष मात्रै जनताले चाहिँ विद्युत बाले ओहो विद्युत आयो भनेर पुरै हर्षित खुसी थिए, अनि गयो गएपछि गयो गयो हजुर फेरि उही पुरानै स्थितिमा चाहिँ सबै गाउँलेहरूले चाहिँ त्यस्तो गरिरहेछन्।
12: मेरा गाउँका गाउँलाई उज्यालो पार्न 2080 सालसम्म विद्युत सञ्चालनमा थियो, तर विगत डेढ वर्षदेखि यो आयोजना बीचै मलपत्र पर्दा स्थानीय बासिन्दा टुकी र झरो बालेर बस्न बाध्य छन्। स्थानीय बासी शुभराज शाही:
8: हाम्रै सर के समस्या भन्दा विद्युत बिग्रेको चाहिँ अब करिब करिब डेढ वर्ष भयो सर, अनि हामीले अब हाम्रो केटाकेटीहरूले पढ्न राम्रोसँग पाएको छैनन् सर, हामीले किनकि अब विद्युत भयो भने हामीलाई धेरै राम्रो हुन्थ्यो, हामीले किनकि अब उज्यालो लागि हामी झरो बाल्नु पर्छ सर, हामीले अनावश्यक हामीलाई त चाहियो विद्युत नै चाहिएको थियो सर, हामीलाई त चासो धेरै थियो सर, बजेट हालिदिने बजेट हाल्यो भने बिजुली खाइदिन्छ सर, अब त्यस्तै काम गरिदिएन बजेट खाइदिन्छ सर। त्यही
12: सोरु गाउँपालिकाको वडा नम्बर 5 समेटले नेर र ताजा गाउँमा 150 घरधुरीको बसोबास छ। विद्युत नहुँदा दियो बालेर भान्सामा बस्नुपर्छ र झरोले विभिन्न प्रकारका रोग लाग्ने हो कि भन्ने डर लाग्ने गरेको बताउँदै सोरु गाउँपालिका वडा नम्बर 5 नेर गाउँकी स्थानीय प्रेमकला मल्ल:
14: अब हामीहरू बत्ती नआएपछि अब घरतिर के बालले के गर्ने, आगो बालेको हुन्छ, धुवा लिएको र आँखा पोल्छन्, गलोमा अनि त्यो खिस्को जान्छन्, अनि रुगा खोकी लाग्ने, बच्चाहरूलाई पढ्न गाह्रो हुन्छ, अब उध्यारो भएपछि यताउता हिँड्ने बेला अनि गाह्रो हुन्छ, मान्छेले अब घरतिर अब उज्यालो चाहियो, खाना पकाउँदाखेरि उज्यालो हुनुपर्छ।
12: विगत डेढ वर्षदेखि 5 नम्बर वडामा विद्युत सेवा नहुँदा विद्यार्थीले पनि समस्या हुने गरेको छ। महादेव माध्यमिक विद्यालय कक्षा 7 अध्ययनरत विद्यार्थी भिन्नमली मल्ल:
15: पढ्न पाइँदैन, अनि सरहरूले दिएको अनि होमवर्कहरू गृह कार्यहरू गर्न पाइँदैन, अन्य कुराहरू केही सर्च गरेर ऊ गर्नु पढेर आउनु भन्नुहुँदा त्यो पनि गर्न पाइँदैन, बत्ती भयो भने हामीलाई त्यस्तो समस्याहरू पर्छ। घरसीमा अनि झरो बाल्ने अनि झरो बाल्नुपर्छ, बत्ती नभएपछि अनि त्यही झरो बालेर पढ्नुपर्छ।
12: विगत 6 वर्षदेखि नेरा गाउँमा विद्युत सञ्चालनमा रहेको थियो। गाउँमा बिजुली पुर्याउने स्थानीय सरकारले केही काम थालेको छ। विद्युतमा आएको समस्यालाई मध्यनजर गर्दै मर्मतका लागि स्थानीय सरकारले चासो दिएको बताउँदै सोरु गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाही:
16: त्यहाँको जो पब्लिक हुन् त्यहाँले चाहिँ उनले ध्यान पुगाएर कम्तीमा सानातिना मसिनालाई केही समस्या आयो भने उडाबाट नै त्यो समस्या हल गरेर चाहिँ उडा कार्यालय चाहिँ छ, उडा अध्यक्ष त्यहीँ हुनुहुन्छ, त्यसपछि अरू चाहिँ पब्लिकहरू त्यहाँ छन्, कुम्तीमा चाहिँ मैले मेरो पहलबाट चाहिँ त्यो चाहिँ त्यो मिस सामान बोल्ने भने आयो भने अब अरू च्यानल स्यानल अरू सबै ठिकै राम्रै छ भन्ने छ। अस्तिको चाहिँ उसले आग लागि भएर अलिअलि पाइपहरू केही पोलियो के भयो भन्ने चाहिँ मैले सूचना पाएको छु, त्यो सामान आयो भने त्यहाँ सञ्चालन आउँछ।
12: छिटो बिजुली बल्ला र घर गाउँ उज्यालो होला भन्ने आशामा रहेका नेर र ताजा गाउँका नागरिक गाउँपालिकाले बिजुली बाल्नका लागि चालेको होस्टेमा प्रदेश र संघ सरकारले पनि हैसे गरिदिए हुन्थ्यो भन्ने चाहिरहेका छन्। खड्क सुनार, सीआईएन रेडियो मुगु, मुगु गमगडी।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बर्ड फ्लूबाट बस्न बालबालिकाले के कुरामा ध्यान दिनुपर्दछ?
17: म शिक्षित, अहिलेको समयमा बर्ड फ्लू धेरै बढेको छ, जसका कारण चिडियाखाना बन्द गरिएको छ, केही रोग हामीलाई नि सर्छ?
18: बर्ड फ्लू रोग मानिसमा पनि सर्न सक्छ। हालसम्म विश्वमा करिब 1000 जना जतिलाई बर्ड फ्लू रोग संक्रमण भइसकेको पुष्टि भएको छ।
0: बालबालिकाको प्रश्नमा विज्ञको जवाब। हाम्रो पालो बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
20: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
21: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
22: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक
2: भने शक्तिशाली चार एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ सम्वाद श्रृंखला हाम्रो पालो
22: नमस्कार म सन्तोष सम्वाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ आज हामी हाम्रो पालोको 108 खण्डमा छौं गएको साढे 2 महिनामा नेपालका 11 जिल्लामा 100 भन्दा बढ़ी स्थानमा बर्ड फ्लू देखा परेको छ आजको हाम्रो पालोमा बर्ड फ्लू बारे बालबालिकाको जिज्ञासाको जवाब प्रस्तुत गर्दैछौ जवाबका लागि हामीले पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठलाई भनेका छौं
17: नमस्कार म शिक्षित अहिलेको समयमा बर्ड फ्लू धेरै बढेको छ जसका कारण चिडियाखाना बन्द गरिएको छ के यो रोग हामीलाई नि सर्छ
18: बर्ड फ्लू रोग मानिसमा पनि सर्न सक्छ हालसम्म विश्वमा करिब 1000 जना जतिलाई बर्ड फ्लू रोग संक्रमण भइसकेको पुष्टि भएको छ र यो रोग मुख्य गरी सर्ने भनेको प्रत्यक्ष सम्पर्कबाट हो यदि हामी संक्रमित कुखुरालाई हामीले छोयौं अथवा उनीहरूको सुली अथवा सोतरलाई हामीले नाङ्गो हातले छोयौं भनेदेखि यो रोग मानिसमा पनि सर्न सक्छ
23: नमस्कार म सुषमा बालबालिकालाई छिटै बर्ड फ्लू लाग्छ
18: हजुरले भन्नुभएको जस्तो बालबालिकालाई छिटै बर्ड फ्लू रोग लाग्ने भन्ने त्यस्तो खासै तथ्याङ्क त भेटिँदैन तर पनि यसमा के एउटा सत्यता छ भनेदेखि हामी जो बालबालिका छ यदि हामीले सरसफाइमा ध्यान दिएनौ यदि हामीले कतै मरेका पन्छीहरू उठाउन सक्छौं अथवा मरेका पन्छीसँग हामीले खेल्यौं मरेका कागहरूलाई हामीले चलायौं भनेदेखि हामीलाई संक्रमण हुन सक्ने जोखिम चाहिँ रहन्छ त्यसै गरी हामी चाहिँ यो जंगली पन्छीहरू आइरहने ठाउँमा गएर खेल्यौं र घरमा आइसके पछाडि हामीले राम्रोसँग साबुन पानीले हात गोडा धोएनौं भनेदेखि सर्न सक्छ यी कारणले गर्दाखेरि चाहिँ अलिकति बढी जोखिम चाहिँ बालबालिकालाई रहन्छ त्यसैले यो कुरामा हजुरहरूले विशेष ध्यान दिनुपर्छ
23: नमस्कार म ज्योति हामी कुखुराको मासु खाँदा बर्फी लाग्छ
18: कुखुराको मासु खाँदैमा बर्ड फ्लू रोग लाग्छ भन्ने छैन किनभनेदेखि स्वस्थ कुखुराको मासु खाँदा कहिले पनि बर्ड फ्लू रोग लाग्दैन र अहिले जुन संक्रमण भइरहेको छ यस्तो अवस्थामा हामीले मासु खानुहुन्छ कि हुन्न भन्ने कुरा आउँछ यदि कदम कदाचित हामीले हाम्रो भान्सामा आएको कुखुरामा बर्ड फ्लू रोग लागेको कुखुरा आइपुगेको रहेछ भने पनि त्यो रोग मानिसमा हतपत लाग्दैन किनभनेदेखि हामीले कहिले पनि काँचो मासु खाँदैनौँ हामीले पकाएर नै मासु खाने भएको हुँदाखेरि पकाउँदाखेरि करिब 70-75 डिग्री सेल्सियसमा नै केही समयमा नै यो रोगको विषाणु नष्ट हुने भएको हुँदाखेरि हामीलाई मासु सेवनबाट यो रोग लाग्दैन र विश्वमा अहिलेसम्म करिब 100 जना जति व्यक्तिलाई यो रोगको संक्रमण देखिएको छ र ती कुनै पनि संक्रमण मासु सेवन अथवा चाहिँ कुखुराको अण्डा सेवनबाट देखिएको पुष्टि भएको छैन तसर्थ राम्रोसँग पकाएर खाए हामीले चाहिँ अण्डा र मासु खायौँ भनेदेखि बर्ड फ्लू रोग लाग्दैन ढुक्कसँग हामीले कुखुराको मासु र अण्डा खान सक्छौ
24: नमस्कार मेरो नाम बिहानी डाक्टर साहब बर्ड फ्लूबाट हामी कसरी जोगिन सक्छौ मैले सुनेको चिडियाखाना बर्ड फ्लू देखा पर्यो रे अब हामी त्यहाँ घुम्न जान पाउँदैनौ
18: हो हजुरले भन्नुभएको जस्तै चिडियाखानामा रहेको केही पन्छीहरूमा बर्ड फ्लू रोग संक्रमण पुष्टि भइसके पछाडि हाललाई चिडियाखाना बन्द गरिएको छ यो चिडियाखाना बन्द गर्नु भनेकै हामी सबैजना जो त्यहाँभित्र हामी चराचुरुङ्गी अथवा जनावर हेर्नका लागि प्रवेश गर्छौँ हामी सबैको सुरक्षाका लागि यसो गरिएको हो र यो रोग चाहिँ यदि संक्रमित पन्छीलाई हामीले नाङ्गो हातले छुयौँ उनीहरूको सुली सोतरलाई हामीले छुयौँ भनेदेखि यो रोग हामीलाई पनि सर्न सक्छ तसर्थ यहाँहरूले कहीँ कतै बिरामी पन्छीहरू देख्नुभयो बिरामी काग चराचुरुङ्गी भेट्नुभयो भनेदेखि त्यसलाई हामीले छुनु हुँदैन बरु हामी आफूभन्दा ठुला व्यक्तिहरू आमा
1: बुवा हजुरबा हजुरआमा अथवा दादा दिदीहरूलाई चाहिँ सो सन्दर्भमा जानकारी गराएर यो सूचना चाहिँ सरकारी निकायमा हजुरहरूले जानकारी दिन सक्नुहुन्छ। र यो रोगबाट बस्नको लागि चाहिँ यहाँहरूले जहिले पनि बाहिर खेलिसकेर घर जाँदाखेरि चाहिँ साबुन पानीले हात उडा धोइसके पछाडि बल्ल खानेकुरा खाने अथवा चाहिँ अन्य काम घरभित्र गर्नुपर्छ, किनभने मैले अघि पनि भने यो रोग खास गरी प्रत्यक्ष सम्पर्कबाट नै सर्ने हो। संक्रमित चरा चुरुङ्गी पन्छीहरूलाई हामीले छुनु भएन, बिरामीलाई छुनु भएन र मरेका पन्छीहरूलाई पनि हामीले छुनु भएन। र केही दिनमा चिडियाखानामा फेरि हामीले चाहिँ संक्रमण छैन भनेर पुनः परीक्षण गर्नेछौँ र पुनः परीक्षण गर्दाखेरि बर्ड फ्लू रोग संक्रमण पुष्टि नभएमा फेरि चिडियाखाना छिटै नै खुल्नेछ।
4: बर्ड फ्लू संक्रमण बारे तपाईँको कुनै प्रश्न, जिज्ञासा, गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईको पालो।
0: देशभर मनसून ढिलो सक्रिय हुँदा यस वर्ष धान रोपाई करिब 10% मात्रै सकिएको छ। फिफा विश्वकप 26 हेर्न गलत लिंकमा क्लिक गर्दा नेपालीहरूबाट 2 करोड़ भन्दा बढ़ी ठगी भएको छ। प्रमुख कम्युनिष्ट नेताहरूले कम्युनिष्ट शक्तिबीच सहकार्य र एकताको आवश्यकता औलाएका छन्। उपत्यका ट्राफिक प्रहरीले कालो सिसा लगाएका सवारी साधनमाथि विशेष निगरानी र कार्यवाही शुरू गरेको छ। अमेरिकाले इरानमा 5 सैन्य केन्द्रमा हवाई आक्रमण गरेपछि इरानले बहराइन र कुवेत स्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमण शुरू गरेको छ। र विश्वकप फुटबलको नकआउट चरणका खेल भोलि बिहानबाट शुरू हुँदैछन्। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 15 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: CIN को साझा खबर अली पात्रोमा पनि
2: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिथि तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन
3: टाइम चेक इट्स 8 PM
4: अहिले बेलुकीको 8 बजेको छ.

तिम्रो नाम माया होइन, के म तिम्रो लागि कफी किन्न सक्छु समय? एनिवे सो तिम्रो डान्स प्र्याक्टिस कस्तो हुँदैछ त? त्यही भए बोल न।

0: Time check. It's 9 p.m.
1: अहिले बेलुकीको 9 बजेको छ।

0: Elimbu FM 89.6 MHz.
1: कार्यक्रम शुभरात्रि शनिबार राखेर 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला.

हेलो, नमस्ते नमस्ते नमस्ते, नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। साथमा रात्रिकालीन विवाद अन्त गराउन चाहे तपाईँ सुन्दै हुनुहुन्छ हेलम्बो एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्री। यति बेला सिन्धुपाल्चोक जिल्लाको चौताराबाट प्रसारण भइरहेको कार्यक्रम शुभरात्री सुन्दै हुनुहुन्छ र यति बेला यो प्रोग्राम सुन्दै हुनुहुन्छ सिन्धुपाल्चोक जिल्लाको चौताराबाट सुन्दै हुनुहुन्छ भने काठमाडौँ, नुवाकोट, दाहदिङ, रसुवा, मकवानपुर, रामेछाप, दोलखा, सिन्धुली लगायतका विभिन्न आसपासकै स्थानीय जिल्लाहरूबाट सुनिराख्नु भएको छ। तपाईँहरूले यति बेला काठमाडौँ, नुवाकोट, धादिङ, रसुवा, मकवानपुर, रामेछाप, दोलखा लगायत यी जिल्लाहरूबाट रेडियोको फ्रिक्वेन्सीबाट सुन्दै हुनुहुन्छ भने हामीलाई यो सँगै तपाईँले अनलाइनको वेबसाइटहरू, फेसबुक पेज अनि मोबाइलको गुगल क्रोम लगायतका अन्य विभिन्न सामाजिक सञ्जाल अनि विभिन्न वेबसाइटहरूबाट पनि तपाईँहरूले सुन्न सक्नुहुनेछ र सुन्दै पनि आइराख्नु भएको छ। यदि तपाईँहरू फेसबुक युजर फेसबुक चलाउँदै हुनुहुन्छ भने तपाईँले फेसबुक पेजबाट पनि हाम्रो लाइभ प्रसारण भइसकेको छ, लाइभहरूमा हामी जोडिसकेका छौं। यदि तपाईँले फेसबुक चलाउनुहुन्छ भने तपाईँले सर्च गर्नुहोला आफ्नो फेसबुकको सर्च बक्समा हेलम्ब एफएम 89.6 MHz, यति सर्च गर्नुभयो भने तपाईँले जुनसुकै स्थानमा रहेर पनि हाम्रो यो प्रोग्राम सुन्न पाउनुहुनेछ र सुनेर साथ दिन सक्नुहुनेछ। र विशेष गरी हामी धेरै समय पछाडि आज कार्यक्रम धेरै समय पछाडि आएको छ। आइतबार बसाई तपाईँहरूले हाम्रो यो प्रोग्रामलाई हरेक साताको छ दिन सुन्न सक्नुहुनेछ। रातिको 9 बजेबाट 10 बजेसम्म कार्यक्रम शुभरात्रि आउने गर्दछ र तपाईँले शनिबारको दिनमा चाहिँ यो प्रोग्राम सुन्न पाउनुहुनेछ होइन, र अरू बेला तपाईँहरूले हाम्रो यो प्रोग्राम यसै समयमा सुन्न सक्नुहुनेछ। यो कार्यक्रममा तपाईँले रात्रिकालीन सन्देशहरू राख्न पाउनुहुनेछ। आफ्ना घर परिवारजन, आफन्त, इष्टमित्र सबैजनामा मिठो निधरीको कामना व्यक्त गर्न सक्नुहुनेछ है त। यो रातको समय छ, धेरैजना श्रोता साथीहरू एकदमै सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला, कतिपय साथीहरूले खाना खाएर पनि मजाले सुतिसक्नुभयो होला होइन। अब आजभोलि गाउँघरमा एकदमै कामको चाप अनि कामको चटारो चाहिँ धेरै नै छ। गाउँघरमा धानको काम एकदम छ, धान काट्ने सो धान रोप्ने बेला हुँदैछ होइन। अब बिस्तार बिस्तारै यो अब सिजन छ, मजाले आली राख्ने असारको कामहरू छ होइन, कोदोको कामहरू छ, अनि सिमी केलाउँदै हुनुहुन्छ होला कतिपय साथीहरू, अन्य विभिन्न काम चाहिँ गर्दै हुनुहुन्छ। अनि यस्तो जे जस्तो अवस्थामा रहनु भए तापनि तपाईँहरूले चाहिँ अब रात्रिकालीन सन्देश हाम्रो यो प्रोग्राम सुन्न सक्नुहुनेछ।

यो बसाइमा हामी तपाईँहरूलाई यही अनुरोध गर्न चाहन्छौ। हामीले तपाईँहरूको फोन कल लिनका लागि विभिन्न सामाजिक सञ्जालहरू खुल्ला गरिसकेका छौँ, हाम्रो टेलिफोन नम्बरहरू एकदमै खुल्ला गरिसकेका छौँ। तपाईँहरूले कल लागेसम्म कल लगाउनुहोला, यदि कल लागिरहेको छैन, कलमा चाहिँ साउन्ड डिस्टर्ब छ, केही समस्या छ भने तपाईँले आफ्नो कमेन्ट बक्समा, फेसबुक लाइभको कमेन्ट बक्सबाट तपाईँले हामीलाई कमेन्ट पनि राख्न सक्नुहुनेछ। तपाईँहरूको कमेन्टहरू पनि हामी अवश्य अनेर गर्नेछौँ, तपाईँहरूको कमेन्टहरू पनि हामी लिनेछौँ है। यो रातिको समय धेरैजना श्रोताहरू एकदमै प्रोग्राम सुन्दै हुनुहुन्छ, कतिपय साथीहरू सुतिराख्नु भएको छ, सो जे जस्तो अवस्थामा रहनु भए पनि अबको एक घण्टाको अवधिभर चाहिँ हामी एकदमै रमाइलो गर्नेछौँ, रात्रिकालीन सन्देश छौँ लिनेछौँ अनि मिठो कुराकानी गर्नेछौँ। र कार्यक्रम प्रस्तुता ईसिंह तामाङ अनि प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ मित्र राघव तामाङ, साथमा तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले सुनेर साथ दिइराख्नु भएको छ। र कार्यक्रममा कल गर्न चाहनुहुन्छ अनि रात्रिकालीन सन्देश राख्न चाहनुहुन्छ भने तपाईँहरूको लागि हामीले टेलिफोन नम्बर खुल्ला गरेका छौं, 011-620-282 कल गर्दै जोड़िँदै गर्नुहोला। कार्यक्रमको शुरूआतमा चाहिँ हामी एकदमै निकै नै मिठो गीत राख्छौं, गीतपछि तपाईँको माझमा आउनेछौ, तपाईँहरू भने हिलम्बा एफएम सुन्दै गर्नुहोला।

हजुर, एकदमै निकै नै मिठो अनि रमाइलो गीत हामीले तपाईँहरूको माझमा राखिसकेका छौं कार्यक्रमको शुरूआतमा, र सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। र सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्री सुन्दै हुनुहुन्छ। सिन्धुपाल्चोक जिल्ला चौताराबाट सुन्दै हुनुहुन्छ भने काठमाडौँ नुवाकोट लगायत अन्य विविध जिल्लाहरूबाट सुन्दै हुनुहुन्छ, अनि फेसबुक पेजबाट पनि हाम्रो यो लाइभ हेर्दै हुनुहुन्छ। धेरैजना श्रोता साथीहरूले यो प्रोग्राम सुनिराख्नु भएको छ। यो रातिको समय छ, धेरैजना श्रोता साथीहरूले अब खाना खानुभयो होला, खाना खाँदै गृह कार्य गर्दै हुनुहुन्छ, कतिपय साथीहरू मजाले आफ्नो अन्य कामहरू गर्दै हुनुहुन्छ, कतिपय साथीहरू सुत्ने तर्खरमा हुनुहुन्छ, र पनि कतिपय साथीहरू चाहिँ प्रोग्रामको पर्खाइमा हुनुहुन्थ्यो। पर्खाइको घड़ी चाहिँ सकिसकेको छ र अबको एक घण्टाको अवधिभर भने हामी तपाईँले सँगसँगै रहनेछौ, अनि तपाईँहरूको फोन कल लिने अनि रात्रिकालीन सन्देश लिने चाहिँ हामीले एकदम जमर्क गरेको छ। र तपाईँहरू फोन गर्न चाहनुहुन्छ अनि रात्रिकालीन सन्देश राख्न चाहनुहुन्छ भने हामीले तपाईँहरूको लागि टेलिफोन नम्बर खुल्ला गरेका छौ 011-26-282 कल गर्दै कार्यक्रममा जोडिन सक्नुहुनेछ। र यति बेला भने आजको लागि पहिलो मित्र टेलिफोन लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हेलो नमस्ते। हेलो नमस्कार। साथीको फोन यति बेला डिस्कनेक्ट भएको छ, र फेरि पनि कल लगाउँदै आउनुहोला साथी भन्न चाहन्छु है। र तपाईँहरूले हामीले टेलिफोन नम्बर खुल्ला गरेको छ 011-26-282। यति बेला अर्को साथी हुनुहुन्छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्कार। हेलो नमस्ते। हेलो नमस्कार। हजुर, हामीले उहाँको पनि कललाई लिन सकेनौ, र हामीले वाट्सएप पनि छोडेका छौं है तपाईँहरूको लागि। वाट्सएपबाट पनि तपाईँले कलिङ गर्न सक्नुहुनेछ है परदेशी साथीहरूलाई। हामीले सकेसम्म टेलिफोनबाट पनि तपाईँहरूको लागि जोडिने हामीले वातावरण बनाउँदैछौ। यो यति बेला कोही साथी हुनुहुन्छ। हजुर नमस्कार। हेलो नमस्कार। हजुर साथी हुनुहुन्थ्यो, उहाँको फोन चाहिँ यति बेला कटिसकेको छ। सो फेरि पनि तपाईँहरूको कमेन्टतर्फ लाग्छौँ हामी, साथीहरूको कमेन्ट, धेरैजना साथीहरूको कमेन्टहरू पनि हामीलाई प्राप्त भएको छ, सो कमेन्ट लिन चाहन्छु म। हेलो हजुर नमस्ते, काठमाडौँबाट सुन्दैछु है, घर चाहिँ रामेछा भन्नुभएको छ। जुना तामाङ हुनुहुन्छ, हामीलाई यति मिठो कमेन्ट गरिदिनु भएकोमा जुनाजीलाई पनि धन्यवाद छ। र तपाईँहरू वाट्सएपबाट कल गर्न चाहनुहुन्छ भने हाम्रो प्रोग्रामको माथि लिंक हामीले छोडिएको छ, उक्त लिंक मार्फत तपाईँले कलिङ गर्न सक्नुहुनेछ है त। र यति बेला अर्को साथीको कमेन्ट छ हामीसँग। हेलो नमस्ते, धेरै पछिको नमस्ते अनि नमस्कार, के छ खबर, खाना खानुभयो त हजुरको भन्नुभएको छ। मैले एकदमै कल चाहिँ खान चाहिँ भइसकेको छ, अनि तपाईँको तपाईँले पनि लिनुभयो होला भन्ने मैले एकदमै आशा गरेको छु है। हाम्रो टेलिफोनमा केही समस्या भएको हुनाले वाट्सएपमा तपाईँहरूको लागि नम्बर खुल्ला गरेका छौँ हामीले होइन, तपाईँहरूको लागि 011-26-282 टेलिफोनमा ट्राई गर्नुहोला भने, वाट्सएपको लागि चाहिँ तपाईँले 98-60-52-55-25 हाम्रो यहाँ माथि नै नम्बर उल्लेख गरिएको छ। र हामीले सरस्वतीजीले कमेन्ट गर्नुभएको छ, सो उहाँले पनि धेरै धेरै धन्यवाद गर्न चाहन्छु। अनि यति बेला कोही साथी हुनुहुन्छ, म उहाँको कमेन्ट लिन चाहन्छु, लेख्नु भएको छ। हेलो नमस्ते, सुपर फ्याफुल्ला, म चाहिँ आशिका तामाङ उदयपुरबाट फेसबुक लाइभबाट प्रोग्राम सुन्दैछु है सबैजना साथीहरूको लागि, गुड नाइट भन्नुभएको छ। सो आशिका तामाङजीले पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु, यो मिठो कमेन्ट गर्नुभयो हामीलाई यता उदयपुरबाट है त, धन्यवाद गर्न चाहन्छु यो मिठो कमेन्टको लागि। यदि तपाईँहरू पनि कमेन्ट गर्नुहोला है, तपाईँहरूको कमेन्टहरू पनि हामी अवश्य अनेर गर्नेछौँ, साथीहरूको माझमा यो कमेन्टहरू पुर्याउनेछौ। र यति बेला अर्को साथीले कमेन्ट गर्नु भएको छ, नमस्ते, इट्स मी खुशी यमुना विष्ट, तीन जुरे मीडिया ग्रुप, पानी पाँचौर नाउ झापा भन्नुभएको छ, लेख्नु भएको छ। यस कार्यक्रम मार्फत साथीहरू सम्झिनु पर्दा चाहिँ काली कमला वाने अनि हेमन्त शर्मा, विनोद लजालु,
देव बास्कोटा अनि विराही विवश बराइली अनि गुराज स्वरोज त्यसै गरी लेख्नु भएको छ सुमिन दिवस सेवा अनि एक्सन विराज राई अभिरमान सुनवार दाई कमल श्रेष्ठ अनि राज मग्रान्ती अनि अधिकारी अनिस एण्ड अर्फेन्डको लागि भन्नुभएको छ। धन्यवाद गर्न चाहन्छु हाम्रो यमुनाजीलाई पनि। अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ, सो कमेन्ट पनि म लिन चाहन्छु है। लेख्नु भएको छ उहाँले, हेलो दादा सेवा सिमुना सेवाहरू के छ, हजुरको खबर सन्चै हुनुहुन्छ, फेसबुक लाइभबाट सुन्दैछु भन्नुभएको छ। म एकदम सन्चै आरामै छु, तपाईँ पनि एकदमै सन्चै नै हुनुहुन्छ होला भन्ने मैले एकदम आशा गरेँ है। इट्स मी जुनिता चामलिङ राई, नेपाल घर, हाल चाहिँ 5/3 फेरिम उहाँको घर र कुबेदबाट हामीले यो मिठो कमेन्ट प्राप्त भएको छ। अनि नाइट विशेषमा राख्नु पर्दा ठूलो डन जीवन अनि प्यारी बुनु दिलिसा राई अनि त्यसै गरी बुनहरूमा हुनुहुन्छ भावना मगर अनि त्यसै गरी दुर्गा कटुवाल त्यसै गरी प्यारी साथी निर्दोष शेमा अनि त्यसै गरी लेख्नु भएको छ जीवन सुन्दास रामकुमार लिम्बू अनि पिम्बी अनिश लिम्बू अनि बसन्त श्रेष्ठ अनि वानेम अवि अनि बेस्टु कुशल अप्सरा चामलिङ अनि लुम्बिनी सज्जा अनि रञ्जना बाहेङ राई किराती अञ्जना अञ्जली श्रेष्ठ अनि अभागी सृजना अनि सानो माया शेर्पा मिडिया प्रेमी निमो शेर्पा अनि मेरो प्यारो मान्छे तिमी अनि दिल दुखी रियाको लागि अनि त्यसै गरी सुस्मिता लिम्बुखिम अनि त्यसै गरी युनिसा तामाङ प्यारी सिस्टर रिमा थामी प्यारी जुनी राई अनि मुटु अलोन ओइस राई त्यसै गरी मुटु मामुको छोरी है अनि अनमोल छेत्री राजबाबु कुलुङ लगायत सम्पूर्ण साथीहरूको लागि मिठो निद्राको कामना शुभ सपनी एण्ड धेरै माया धेरै मिठो सम्झना भन्दै विदा हुन्छु ल भन्नुभएको छ। सो यो मिठो कमेन्ट गरिदिनु भएकोमा हाम्रो जुनिताजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी अर्को साथीले कमेन्ट गर्नुभएको छ, मिस यु अल माई रिलेटिभ्स फ्रेन्ड भन्नुभएको छ मीना चामलिङ हुनुहुन्छ। सो उहाँले उहाँसँग जति पनि साथीहरू जोडिनु भएको छ जति पनि चिर परिचित हुनुहुन्छ सम्पूर्ण साथीहरूलाई गुड नाइट गर्नु भएको छ अनि मिठो सम्झना पनि राख्नु भएको छ। मीनाजीलाई पनि धन्यवाद गर्न चाहन्छु। अनि अर्को साथीले पनि कमेन्ट गर्नुभएको छ, सम्पूर्णमा नमस्कार, आज धेरै पछि रेडियो सुन्ने अवसर पाइयो, खुसी लाग्यो भन्नुभएको छ। सम्पूर्ण शुभरात्रि अनि मिठो निन्द्रको कामना गर्नुभएको छ है। खतिवडा इभान्जोलिना हुनुहुन्छ, सो उहाँलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ, सो हामी टेलिफोनतर्फ पनि लाग्छौं, टेलिफोनमा केही समस्या पनि हामीले पाइरहेको छ। यति बेला कोही साथी हुनुहुन्छ, हजुर नमस्कार, हेलो नमस्ते। साथीको कल चाहिँ मैले आवाज नै सुन्न सकिरहेको छैन है। सो हामी केही समय पछाडि साथीको फोनलाई निरन्तरता दिनेछ। मैले वाट्सएप पनि एकदमै खुला गरिएको छ तपाईँहरूको लागि, हाम्रो फेसबुक पेजको माथिल्लो छेउमा हेर्नुहोला है, तपाईँहरूले वाट्सएपको लागि पनि नम्बर खुला गरेको छ र कमेन्ट गर्नुभएको छ, हेलो दाई गुड इभिनिङ, म चाहिँ शङ्खुवा सुबाबाट मीडियालाई धेरैभन्दा धेरै माया गर्ने मान्छे भएको छ, सयपत्री मीडिया ग्रुपको मेम्बर सुमिया खा भन्नुभएको छ। र नाइट विशेष राख्नु पर्दा मुटु समीक्षा जोशी अनि प्यारी जुनिता चामलिङ राई अनि रिमा थामी लगायत निम छुटेको सबै सबै माइत गुड नाइट भन्नुभएको छ। सुमिता लिम्बुजीलाई पनि धेरै धेरै धन्यवाद है यो मिठो कमेन्ट गरिदिनु भएको छ हामीलाई। अनि अर्को साथीले कमेन्ट गर्नु भएको छ, नमस्ते गुड इभिनिङ एण्ड हाउ आर यु, इट्स मी प्रिया लामा फ्रम काभ्रे नगरकोट एण्ड गुड नाइट अल फ्रेन्ड, सी यु अगेन, टेक केयर, बाई बाई भन्नुभएको छ है। सो यो मिठो कमेन्टको लागि हाम्रो प्रियाजीलाई पनि धन्यवाद गर्न चाहन्छु, नगरकोटबाट हामीले यो मिठो कमेन्ट गर्नु भएको छ उहाँले। अनि अर्को साथीको कमेन्ट पनि मैले प्राप्त गरेको छ, सो कमेन्ट गर्न चाहनुहुन्छ भने तपाईँहरूले पनि कमेन्ट गर्नुहोला, यदि कल गर्न चाहनुहुन्छ भने चाहिँ तपाईँले वाट्सएपमा कल गर्नुहोला है त। अनि लेख्नु भएको छ, हेलो दाई सन्चै हुनुहुन्छ, म पनि सुन्दैछु है काभ्रे थिमालबाट, सदीक्षा मलाई चिन्नुहुने नचिन्नुहुने सम्पूर्ण साथीहरूको लागि गुड नाइट भन्दै बिदा हुन्छु, बाई बाई भन्नुभएको छ सदीक्षा पौडेल हुनुहुन्छ है। यो मिठो कमेन्ट
जोइन गरिदिनु भएकोमा उहाँलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यस्तै गरी अर्को साथीको कमेन्ट छ, सो कमेन्टलाई पनि म लिन चाहन्छु। उहाँले लेख्नु भएको छ, भोजपुर घर हाल काठमाडौँबाट गुड इभिनिङ, नमस्ते दादा, सन्चै हुनुहुन्छ भन्नुभएको छ। म चाहिँ एकदमै सन्चै आरामै छु, तपाईँ पनि सन्चै नै हुनुहुन्छ होला है। अनि मेरो प्यारी मान्छे दिपाली शर्मिला राईलाई चाहिँ गेट विल्स हुन् अनि अग्रिम बर्थडे टु यु पनि भन्न चाहन्छु। अनि दादा रत्नबहादुर थापा, अनि विराज राई, उपासना राई, अनि मिखु राई, त्यस्तै गरी उहाँलाई पनि अनि शुभकामना गर्नुभएको छ। अनि विनोद साम्पाङ, अनि अञ्जन यात्री प्यारी मम्मीको लागि, अनि रञ्जित राई, मनिषा बान्तुवा, अनि ढकाल धर्मराज राई, अनि अविरमान सुनवार, एमपी विवास लिम्बू, योगेन लिम्बू, अनि तीर्थ राई, गगन तीर थुमे, आलका बान्तुवा, सिंगार कृष्ण मगर, भूमिका राई, अनि दादा रामकुमार थापा, अनि गणेश श्रेष्ठ, योगेन्द्र बस्नेत, अनि माधव ढुङ्गेल, अनि दिवेन किशोर अन्जान, हिक्मत शाही, अनि जीवन कार्की, अनि यम चामलिङ राई लगायत सम्पूर्णको लागि गुड नाइट भन्नुभएको छ। सो कल्पना साम्पाङजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु यो मिठो कमेन्टको लागि। अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ, सो साथीको कमेन्टलाई पनि म लिनेछु।

हजुर, हामीले एकदमै निकै नै मिठो गीत छोटो राख्यौँ है. सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र हामी टेलिफोन संवादमा जोडिनेछौँ. कोही साथीहरू चाहिँ हामी टेलिफोन लाइनमा जोडिनु भएको छ. म उहाँलाई स्वागत गर्न चाहन्छु. हजुर नमस्कार. नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर साथीको फोन यति बेला कटेको छ, सो फेरि पनि कल लगाउँदै आउनुहोला. बल्ल बल्ल एकजना साथीको आवाज मैले सुन्न पाएको थिएँ, तर उहाँको कल यति बेला चाहिँ कटिसकेको छ. फेरि पनि कल लगाउँदै आउनुहोला, हामी कल लिनेछौ. र यति बेला कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा. हजुर नमस्कार. हजुर नमस्ते. हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर जलबिरेबाट सरस्वतीजी बोल्दै हुनुहुन्छ है? हजुर मोबाइल यसो कलिङमा चाहिँ आवाज सुन्नु भएको छैन है? ओके, ल यो कुरालाई पनि हामी मिलाउने प्रयास गर्नेछौ. अघिसम्म हामीले कल पनि लिन पाएको थिएन, बल्ल बल्ल कल चाहिँ जोड्न पायौं. खुसी लाग्यो एकदमै. अनि खाना खानुभयो? ए हजुर हजुर, ल पक्कै पनि. अनि सन्चै हुनुहुन्छ? हजुर हामी पनि एकदमै ठिकै छ, सन्चै आरामै छ, एकदम सन्चै छ भनौँ. अनि के छ खबरहरू सुनाइदिनुहोस्? अब असार मजाले लागिसकेको छ, गाउँ घरतिर के कस्तो हुँदैछ चहल पहल है? हजुर हजुर हजुर पक्कै पनि. अब यो सिजनमा यो समयमा मजाले पानी परेको भए यति बेला हरेक ठाउँहरूमा चाहिँ मजाले धान रोपाएको सिजन समय सुरु भइसकेको थियो, तर पानी परेको छैन. त्यो कारणले गर्दा धेरैजनाको कामहरू चाहिँ अड्किरहेको छ क्या है? हजुर एकदम खानपिन भएर नै कार्यक्रममा जोडेका छौँ. अनि तपाईँले चाहिँ लिनुभयो कि भएन नि? ओके ल ठिकै छ, एकदमै खुसी लाग्यो. सो आज कार्यक्रममा जोडिनु भएको छ. रात्रिकालीन सन्देश पनि राख्न पाउनुहुनेछ? ओके बाई बाई. साथी हुनुहुन्थ्यो सरस्वती श्रेष्ठ हुनुहुन्थ्यो, हामीलाई कल गर्नु भएको थियो. सो उहाँले चाहिँ मैले उहाँको आवाज सुन्न चाहिँ पायो र हामीले बोलेको आवाज चाहिँ उहाँको फोनमा चाहिँ अलिकति नजाने समस्या रहेछ भन्ने कुरा पनि उहाँले जानकारी गराउनु भएको छ. पक्कै पनि धेरै समय पछाडि हामीले प्राविधिक कुराहरूलाई अझै पनि राम्रोसँग सेटल गर्न चाहिँ भ्याएको छैन, पाइरहेको छैन. धेरै सेटिङहरू हुन्छ, सो कारणले गर्दाखेरि पनि कुन सेटिङ कुन ठाउँमा बिग्रिन्छ त्यो कुरालाई पनि बनाउन केही समय लाग्छ र हामी यो कुरालाई छिटै नै बनाउने हामी तपाईँहरूको माझमा यही अनुरोध गर्न चाहन्छु है. र यति बेला टेलिफोन लाइनमा नै कोही साथी हुनुहुन्छ, सो उहाँको आवाजमा हामी फोन लिन चाहन्छौँ. हजुर नमस्ते. हेलो नमस्कार. नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर साथी हुनुहुन्थ्यो, उहाँले मेरो आवाज सुन्नु भएन. पक्कै पनि मैले उहाँको आवाज सुनिएको थियो, तर पनि मेरो आवाज चाहिँ उहाँले सुन्नु भएन भन्ने कुरा आएको छ. र सो यति

र अहिले काठमाडौँबाट भन्नुभएको छ। त्यस्तै गरी लेख्नु भएको छ मोटु फुर्बा गाउँले जिन शेर्पा साथी, अनि लेख्नु भएको छ पबिना राई, अनि खुसबी मेहाङ, अनि त्यसै गरी काली कमला वानेम लिम्बू, अनि युनिसा तामाङ, अञ्जना शङ्कर कोइराला, एण्ड गुड नाइट सबैजनालाई भन्नुभएको छ। नम्रता शेर्पाजीलाई पनि धेरै धेरै धन्यवाद गर्न चाहन्छु मिठो कमेन्टको लागि। अनि त्यसै गरी अर्को साथीको कमेन्ट पनि मैले प्राप्त गरेको छ है, सो साथीहरूको कमेन्ट पनि लिँदैछौ। गुड नाइट अल फ्रेन्ड्स, ओके बाई बाई भन्नुभएको छ है। इस्माइल अलिसा राणा हुनुहुन्छ यता पोखराबाट, धन्यवाद गर्न चाहन्छु उहाँलाई पनि, गुड नाइट गर्न चाहे यो मिठो कमेन्ट गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ। यदि तपाईँहरू पनि कल त हामीले लिन सकिरहेको छैन, कमेन्ट गर्नुहोला है, कमेन्ट गर्न चाहनुहुन्छ भने, र हाम्रो यो प्रोग्राममा नयाँ हुनुहुन्छ भने पेजलाई फलो गर्न पनि नभुल्नुहोला। आगामी दिनहरूमा हामी तपाईँहरूको माझमा प्रत्यक्ष रूपमा कुराकानी गर्नको लागि सहज वातावरण मिलाउनेछौ। अनि लेख्नु भएको छ हेलो नमस्ते दाई, म पनि सुन्दैछु नि भन्नुभएको छ है। क्रिस्टिना अञ्जली हुनुहुन्छ है, श्रेष्ठ अञ्जली है, सो धन्यवाद छ यो मिठो कमेन्टको लागि। हाम्रो श्रेष्ठ अञ्जलीजीलाई पनि शुभरात्रि अनि मिठो निन्द्राको कामना गर्न चाहन्छु है त। अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ हेलो दाई नमस्ते नमस्कार, के छ हजुरको खबर, सन्चै हुनुहुन्छ भन्नुभएको छ। म चाहिँ एकदमै सन्चै आरामै छु, तपाईँ पनि सन्चै नै हुनुहुन्छ होला भन्ने एकदमै आशा गरेको छ। अनि त्यसै गरी अर्को साथीले चाहिँ हामीलाई उहाँले नै लेख्नु भएको छ के छ हजुरको खबर, काठमाडौँबाट सुन्दैछु भन्नुभएको छ। सो रेजिना भोक्तान हुनुहुन्छ है काठमाडौँबाट, चाहिँ रेजिनाजीलाई पनि धन्यवाद गर्न चाहन्छु उहाँलाई शुभरात्रि है त। अनि अर्को साथीको कमेन्ट पनि चाहिँ लिन चाहन्छु, लेख्नु भएको छ साथीको कमेन्टमा हेलो दाई म पनि सुन्दैछु भक्तपुरबाट, सुनिता लामा हजुरको प्रोग्राम भन्नुभएको छ। सो सुनिताजीलाई पनि धेरै धेरै धन्यवाद गर्न चाहन्छु, भक्तपुरबाट सुन्दै हुनुहुन्छ उहाँले। अनि अर्को साथीको कमेन्ट छ, न्यू कमेन्ट छ, लेख्नु भएको छ उहाँले हेलो दादा दर्शन नमस्ते, म पनि सुन्दैछु काभ्रेबाट, नाइट भन्नुपर्दा दा हजुरको लागि गुड नाइट भन्छु, अनि राघव दादाको लागि पनि गुड नाइट भन्न चाहन्छु। साथीहरू त धेरै हुनुहुन्छ, सबैजनाको लागि मिठो माया अनि मिठो सम्झना गुड नाइट भन्न चाहन्छु, अनि मलाई चिन्नुहुने नचिन्नुहुने सम्पूर्णको लागि पनि गुड नाइट भन्दै छुटिन्छु, बाई बाई भन्नुभएको छ है। सो मिठो कमेन्टको लागि हाम्रो आशा वाई बजीलाई पनि धेरै धेरै धन्यवाद गर्न चाहन्छु, आशाजीले पनि यो मिठो कमेन्ट गर्नुभएको छ, उहाँलाई धन्यवाद छ है त, शुभरात्रि। अनि त्यस्तै गरी अर्को साथीको कमेन्ट छ है, म पनि सुन्दैछु मेलम्चीदेखि, सबै साथीहरूको लागि गुड नाइट भन्न चाहन्छु राई, बाई बाई भन्नुभएको छ। माया तामाङ हुनुहुन्छ मेलम्चीबाट, सो यो मिठो कमेन्टको लागि हाम्रो मायाजीलाई पनि धेरै धेरै धन्यवाद गर्न चाहन्छु, अनि शुभरात्रि पनि भन्न चाहे। अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ हेलो हजुर के छ खबर, खाना लिनुभयो त, म चाहिँ खोटाङ घर भइहाल अहिले काभ्रेदेखि लाइभ हेर्दै र सुन्दैछु है त भन्नुभएको छ, गुड नाइट भन्नुपर्दा सबैजनाको लागि भन्नुभएको छ, धन्यवाद गर्न चाहन्छु उहाँलाई पनि है। छेत्री कान्छो हुनुहुन्छ, सो धन्यवाद छ हाम्रो छेत्री कान्छोजीलाई पनि शुभरात्रि है त। अनि लेख्नु भएको छ अर्को साथीको कमेन्ट, सो हाम्रो सुनिताजीकै कमेन्ट प्राप्त भएको छ, प्रोग्राम एकदमै राम्रो छ है भन्नुभएको छ, धन्यवाद गर्न चाहन्छु। अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ हामीलाई हेलो दाई नमस्ते, म पनि सुन्दैछु नि काठमाडौँ कपनबाट, सबैमा गुड नाइट बाई बाई भन्नुभएको छ। मनोज विश्वकर्मा है हामीलाई काठमाडौँबाट पुरानो साथीहरू पनि जोडिनु भएको छ, सो साथीहरू सबैजनालाई एकदमै मुरी मुरी धन्यवाद व्यक्त गर्न चाहन्छु, हामी आभारी छौं तपाईँहरूको यो माया यो सपोर्टको लागि। अनि अर्को साथीको कमेन्ट छ हामीलाई लेख्नु भएको छ हेलो दादा गुड इभिनिङ, खाना लिनुभयो त भन्नुभएको छ है, खाना एकदमै भइसक्यो, खबरहरू एकदमै ठिकै छ, तपाईँको पनि ठिकै नै होला है, खाना के भएको नि तपाईँको। अनि लेख्नु भएको छ केटिएमबाट रात्रिकालीन सन्देशमा हजुरको लागि गुड नाइट भन्न चाहन्छु, अनि फ्रेन्डहरूमा सुनिल विश्व

संजम विकास बुनको लागि सञ्जिता दिदीका अनि निशा लगायत सम्पूर्णको लागि गुड नाइट, हेभ अ स्वीट ड्रीम, कसैले पनि बिर्सेको छैन भन्दै सुटिन चाहन्छु। टेक केयर, बाई बाई भन्नुभएको छ मीन बहादुर लामा हुनुहुन्छ। सो धन्यवाद छ मीन बहादुरजी, तपाईँले पनि शुभरात्रि मिठो निन्द्रको कामना गर्न चाहन्छु। अनि हेलो दादा, म पनि सुन्दैछु है सुनखानीबाट निशा भन्नुभएको छ। हजुरको खबर के छ नि, खाना खानुभएको छैन भन्नुभएको छ। मेरो खबर एकदमै ठिकै छ र खाना भइसक्यो, तपाईँले पनि लिनुभयो होला पक्कै पनि है यो रातिको समयमा। अनि शुभरात्रिकालीन सन्देश भन्नुपर्दा फर्स्टमा हजुरको लागि हेभ अ स्वीट ड्रीम, अनि मेरो साथीहरू चाहिँ सबैलाई अनि मिस यु भन्न चाहन्छु, हेभ अ स्वीट ड्रीम भन्दै, अनि त्यसै गरी भन्न चाहे त्यसै गरी मलाई चिन्नु भएको र नभएको सम्पूर्ण साथीहरूको लागि गुड नाइट भन्नुभएको छ। हाम्रो निशाजीलाई पनि धन्यवाद गर्न चाहन्छु। यो रातिको समय छ, धेरैजना श्रोता साथीहरूले हेलम्बा एफएम 89.6 मेगाहर्जलाई यति बेला सिन्धुपाल्चोक जिल्लाको चौताराबाट सुनिराख्नु भएको छ। यो प्रोग्राम तपाईँले चौताराबाट प्रसारण भइरहेको प्रोग्रामलाई काठमाडौँ, नुवाकोट, धादिङ, रसुवा, मकवानपुर, रामेश्वर, दोलखा, सिन्धुली लगायत अन्य स्थानीय जिल्लाहरूबाट रेडियोको फ्रिक्वेन्सीबाट सुन्दै हुनुहुन्छ भने यो लगायत अन्य विभिन्न स्थान जस्तै विदेशी साथीहरू, परदेशी साथीहरूले पनि हामीलाई धेरै धेरै मलेसिया, साउदी, कतार, रोमानिया, जापान लगायत अन्य विभिन्न देशहरूबाट पनि फेसबुकको पेजबाट जोडिनु भएको छ र लाइभबाट पनि हेरिराख्नु भएको छ। पक्कै पनि धेरैजना श्रोता साथीहरू हामीलाई देश विदेशबाट जोडिराख्नु भएको छ र हेलम्बा एफएमलाई सुन्दै हुनुहुन्छ। यो प्रोग्राम राति 9 बजेबाट 10 बजेसम्म प्रसारण हुने गर्दछ र यो प्रोग्राममा तपाईँले कल एसएमएस गर्न सक्नुहुनेछ रात्रिकालीन सन्देशहरू मार्फत, आफ्ना घर परिवारजन, आफन्त इष्ट मित्रमा मिठो निधरीको कामनाहरू व्यक्त गर्न सक्नुहुनेछ है त। र हामीले कमेन्टहरूको लागि तपाईँहरूले कमेन्ट सेक्सन खुल्ला गरिएको छ, कमेन्टहरू हामी लिँदैछौँ। साथीहरूले पठाउनु भएको मेसेजहरूलाई हामी सम्पूर्ण कमेन्टहरू लिने गर्दछौ। अनि त्यस्तै गरी तपाईँहरू नयाँ हुनुहुन्छ भने हाम्रो पेजलाई फलो गर्न चाहिँ नभुल्नुहोला। यदि साथीहरूको माझमा पुर्याउन चाहनुहुन्छ भने हाम्रो यो लाइभ सेयर गर्न पनि नभुल्नुहोला साथीहरू, यो अनुरोध गर्न चाहन्छु। र कार्यक्रम प्रस्तुता आइसिंह तामाङ, अनि प्राविधिक कक्षमा हामीलाई साथ दिदी हुनुहुन्छ, प्राविधिक मित्र हुनुहुन्छ राघव तामाङ, अनि साथमा सुनेर भरपूर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण आत्मीय साथीहरू हुनुहुन्छ है। धेरैजना श्रोता साथीहरूले हामीलाई सुनिराख्नु भएको छ, एकदमै खुसी छ। र कमेन्ट गर्नुभएको छ लासु जुजु, खाना खानुभयो हजुरले, के छ हजुरको खबर भन्नुभएको छ। मेरो खाना एकदमै भइसकेको छ, मेरो खबर एकदम ठिक छ, म सन्चै आरामै छु, तपाईँ पनि सन्चै नै हुनुहुन्छ होला पक्कै पनि भन्ने मैले आशा गरेको छ। मेरो गुड नाइट विशेष राख्नु पर्दा फर्स्टमा हजुरको लागि गुड नाइट, हेभ अ स्वीट ड्रीम भन्न चाहन्छु, अनि मेरो घर फ्यामिलीको लागि, साथीहरू सबैजनाको लागि गुड नाइट, हेभ अ स्वीट ड्रीम भन्दै छुटिन्छु। जुजु ओके, टेक केयर, बाई बाई भन्नुभएको छ। इन्द्रमाया तामाङ हुनुहुन्छ, सो धन्यवाद छ हाम्रो इन्द्रमायाजी, तपाईँले पनि धेरै धेरै धन्यवाद छ। हाम्रो काभ्रेको साथी हुनुहुन्छ, अनि अर्को साथीले पनि कमेन्ट गर्नुभएको छ, सो कमेन्टले पनि म लिन चाहन्छु। लेख्नु भएको छ लासु लासु फ्याफुला जवाडान्बा मुलाहै हजुर लगायत हेलम्बा एफएम अल टिमको लागि भन्नुभएको छ। सदैव माया सुमधुर सम्झना अनि मिठो निजरीको कामना गर्दछु है। मेरो साथीहरू अबिना लामा, मुना मुखिया, दिदी मिना श्रेष्ठ, दिदी जुनो तामाङ लगायत सम्पूर्ण छुटेका साथीहरू सबैजनाको लागि अविरल मायासँग मिठो सपनीको काम म श्री मीडिया प्रेमी जनक लामा नुवाकोट जिल्लाको ककनी गाउँपालिका घर भई हाल कर्मथलो काठमाडौँ बुद्धनगर प्यारो इन्द्रिणीको घरबाट सुन्दैछु सामाजिक सञ्जाल फेसबुकबाट अडियो लाइभ मार्फत भन्नुभएको छ। हामीलाई यो मिठो कमेन्ट गरिदिनु भयो नुवाकोटको साथी, हामीलाई काठमाडौँबाट अत्यन्तै मायाका साथ हामीलाई सुन्नुहुन्छ, माया गर्दै आउनु भएको छ, हामीलाई एकदमै मिठो मिठो कमेन्टहरू गर्नुभएको छ। सो धेरै धेरै धन्यवाद छ हाम्रो जनकजीलाई पनि, शुभरात्रि मिठो निधरीको कामना व्यक्त गर्न चाहन्छु। अनि अर्को साथीको कमेन्ट पनि मैले प्राप्त गरेँ है, सो साथीको कमेन्टहरू पनि लिन चाहन्छु। लास्ट जुजु खाना खानुभयो हजुरले, म काभ्रे बनेपाबाट सुन्दैछु है त, गुड नाइट विशेष भन्नुपर्दा
भन्दा फर्स्टमा तपाईँको लागि अनि राघव सरको लागि अनि मेरो घर फ्यामिलीको लागि अनि साथीहरू सबैजनाको लागि गुड नाइट भन्दै छुट्टिन्छु बाई बाई एभ्री वान भन्नुभएको छ। रितिका तामाङजीले पनि धेरै धेरै धन्यवाद छ हामीलाई काभ्रे बनेपाबाट सुमिठो कमेन्ट गरिदिनु भएकोमा शुभरात्री गर्न चाहन्छु है। अनि अर्को साथीको कमेन्ट छ, सो कमेन्ट पनि म लिन चाहन्छु। अनि लास्ट फ्याफुल्ला है, म पनि धेरै पछि प्रोग्राम सुन्दैछु, प्रोग्राम सुनेर बस्नु भएको सबैजनाको लागि गुड नाइट भन्नुभएको छ। सोनिया मुक्तान हुनुहुन्छ, सो उहाँलाई पनि विशेष धन्यवाद छ यो मिठो कमेन्ट गरिदिनु भएकोमा। अनि अर्को साथीले पनि कमेन्ट गर्नु भएको छ हामीलाई, म पनि सुन्दैछु दादा, केटी एसकेटीको मान्छे डडेल धुरादेखि सबैजनाको लागि सम्झना छ, गुड नाइट अल फ्रेन्ड यु भन्नुभएको छ। मान बहादुर खड्का हुनुहुन्छ है, सो मान बहादुरजीलाई पनि धेरै धेरै धन्यवाद छ। शुभरात्री अनि मिठो सपनी सँगै मिठो निद्रीको कामना छ तपाईँले पनि है, यति मिठो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ। अनि अर्को साथीले कमेन्ट पनि गर्नुभएको छ, हेलो दादा नमस्कार, म पनि सुनखानीबाट दीपिका है त भन्नुभएको छ। खाना खानु भएको छैन हजुरले गर्नुभएको छ, खाना एकदमै भइसकेको छ। नाइट विशेष राख्नु पर्दा फर्स्टमा फ्रेन्डहरूमा निशा गंगा सुकु उषा सुजिता सरिता मिन बहादुर सानीलाई अनि सनिल दाई साजन लगायत सम्पूर्णमा शुभरात्री गुड नाइट भन्दै कसैले पनि बिर्सिएको छैन भन्दै छुट्टिन्छु बाई बाई टेक केयर भन्नुभएको छ। हामीले यो मिठो कमेन्टको लागि हाम्रो दीपिकाजीलाई पनि धन्यवाद गर्न चाहन्छौ। अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ, हेलो दादा नमस्कार, म पनि सुन्दैछु नि कार्यक्रम भन्नुभएको छ ललितपुरबाट मन कुमार विश्वकर्मा। रात्रिकालीन कार्यक्रम एकदमै मनपर्छ, नाइट विशेष राख्नु पर्दा फर्स्ट हजुरको लागि अनि मेरो घर फ्यामिलीको लागि साथीहरूमा भन्नुपर्दा चाहिँ रेखा राउत पूजा रिजाल अनि गणेश रापल अनि लेख्नु भएको छ क्रिस्टियन सबिना अनि खेमराज चामिङ राई अनि त्यसै गरी राइनराज नेपाल अनि नारक सरू त्यसै गरी भोपाल लक्ष्मी अनि धीराज सरू मगर अनि सुषमा रापाल साथी सबैजनाको लागि भन्नुभएको छ। मन कुमारजीलाई पनि धन्यवाद छ अनि गुड नाइट अल फ्रेन्ड बाई बाई भन्नुभएको छ है। रोशनजीलाई पनि धन्यवाद गर्न चाहन्छु अनि हेलो दाई दर्शन नमस्ते मिडिया ग्रुप है त चाहना मिडिया ग्रुप मेम्बर, म चाहिँ पूर्वी ली अन्जान सोफियल आयुष राई नेपाल घर तेह्र छौं हाल चाहिँ युएईबाट हुनुभएको छ। मिस गर्नु पर्दाखेरि प्रेम तामाङ अनि लोकेश्वर लिम्बु गोपाल भाइ सुरेन्द्र श्रेष्ठ राज तामाङ राजकुमार गुरूङ अनि राजबाबु अनि नितु चामलिङ लगायत सबैजना साथीहरूलाई लेख्नु भएको छ उहाँले, धेरै धेरै धन्यवाद छ। अनि सन्देश मगर अनि वाङ्गेल तामाङलाई पनि मिस यु भन्नुभएको छ है, उहाँसँग चिर परिचित सबैजनालाई गुड नाइट गर्नुभएको छ। हाम्रो राई सफल आयुषजीलाई पनि धेरै धेरै धन्यवाद छ है त। अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ, सो कमेन्टलाई पनि म लिन चाहन्छु। लेख्नु भएको छ, हेलो सर नमस्ते, आर्मी हुनुहुन्छ अनि खाना भयो कि छैन, इट्स मी राजीव श्रेष्ठ फ्रम जनकपुर भई हाल मलेसियाबाट रेडियो लाइभ मार्फत सुनिरहेको छु भन्नुभएको छ। अनि नाइस प्रोग्राम गर्नुभएको छ, धन्यवाद छ है हामीलाई एकदम परदेशबाट पनि यो रातिको समयमा यो प्रोग्राम सुनिराख्नु भएको छ, प्रोग्राम सुन्दै साथ दिनुभएकोमा विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु है त। अनि गुड नाइट सबैजनाको लागि गर्नुभएको छ उहाँले पनि, धेरै धेरै धन्यवाद छ अनि शुभरात्री गर्न चाहन्छु है त। अनि अर्को साथीले पनि कमेन्ट गर्नुभएको छ, हेलो हजुर नमस्ते, के छ हजुरको खबर, सन्चै हुनुहुन्छ कि के छ, खाना खानुभएको छैन, मैले पनि तपाईँको प्रोग्राम सुनिरहेको सुनि भन्नुभएको छ, सो धेरै धेरै धन्यवाद छ है त, प्रोग्राम सुनिराख्नु भएको छ। अनि लेख्नु भएको छ अर्को साथीको कमेन्ट, नमस्ते शुभरात्री सबैजनालाई, म चाहिँ उदयपुरबाट भन्नुभएको छ, हामीलाई उदयपुरबाट कमेन्ट गर्नु भएको छ सुमिना आले हुनुहुन्छ है उदयपुरबाट। यो मिठो कमेन्टको लागि सुमिनाजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु है। अब हामी सकेसम्म तपाईँहरूको फोन कलहरूलाई पनि एकदमै समेटिरहेको छु अनि साथीहरूको चाहिँ अब आवाज नसुनिएको कारणले गर्दाखेरि चाहिँ आज हामीले कमेन्टलाई नै धेरै प्राथमिकता दिएको छ। अनि अर्को साथीको कमेन्ट छ, सो कमेन्टलाई पनि म लिन चाहन्छु। लेख्नु भएको छ उहाँले,
हेलो हजुर नमस्ते, के छ हजुरको खबर? सन्चै हुनुहुन्छ? खाना खानुभएको छैन नि? गर्नुभएको छ? म चाहिँ एकदमै सन्चै आरामै छु, तपाईँ पनि सन्चै नै हुनुहुन्छ होला भन्ने मैले एकदमै आशा गरेको छ। अनि लेख्नु भएको छ, म चाहिँ मोनिका लामा फ्रम लेख्नु भएको छ, रामेछापदेखि सुनिरहेको छ है राई भन्नुभएको छ र लेख्नु भएको छ, तपाईँहरूको प्रोग्राम हामीले फेसबुक पेजबाट सुन्दै सुनिदाई भन्नुभएको छ र प्रोग्राम एकदमै राम्रो लाग्छ र प्रोग्राममा नाइट विशेष राख्नु पर्दा चाहिँ हजुर लगायत सम्पूर्ण साथीहरूको लागि गुड नाइट, मिस यु गर्न चाहन्छु। अनि जति पनि साथीहरूले हेलम्बा एफएमलाई माया गरेर कल गर्नुहुने, मेसेज गर्नुहुने सम्पूर्ण साथीहरूलाई धेरै धेरै सम्झना, मिठो निद्रीको कामना, टेक केयर पनि भन्न चाहन्छु गर्नुभएको छ, धन्यवाद छ। सो यो मिठो कमेन्टको लागि हाम्रो मोनिकाजीलाई पनि है। अनि लेख्नु भएको छ उहाँ अर्को साथीको कमेन्ट पनि मैले प्राप्त गरेको छ, दाई हजुर नमस्ते, सन्चै हुनुहुन्छ? प्रोग्राम मजाले गन्जिरहेको छ है हाम्रो सिन्धुपाल्चोको मेलम्चीतिर पनि भन्नुभएको छ र लेख्नु भएको छ, खाना खानुभयो कि छैन दाई हजुरले? यदि खानु भएको छैन भने मेलम्चीतिर ओर्लिनु होला है, सँगै खाना खानु पर्ला भन्नुभएको छ। ओके, पक्कै भने है, मेरो खाना भइसकेको छ, आगामी दिनमा आउने चाहिँ प्रतिबद्धता व्यक्त गर्दछु। अनि लेख्नु भएको छ, मेरो नाइट विशेषमा तपाईँको लागि दाई, प्राविधिक दाईको लागि, अनि त्यसै गरी मेरो साथीहरूमा हुनुहुन्छ अन्जु, आरती, विवस, विशाल, अनि सुजनको लागि, मनोजको लागि, त्यसै गरी अविनाशको लागि लगायत सबै सबैजनाको लागि भन्न चाहन्छु। अनि रेडियोमा कला एसएमएस गर्नुहुने साथीहरूको लागि पनि गुड नाइट भन्दै छुटिन्छु दाई हजुर, बाई बाई भन्नुभएको छ, धन्यवाद छ उहाँलाई पनि। अनि अर्को साथीको कमेन्ट प्राप्त भएको छ, सेवारो नमस्कार आरजी सर हजुर हुनुभएको छ, नमस्कार तपाईँले पनि सेवारो, र कार्यक्रम सुन्दैछु यो बेला, हेर्दैछु असार पन्ध्रको अग्रिम शुभकामना, शुभरात्री सो प्यारीहरूमा भन्नुभएको छ। ओके, पक्कै पनि तपाईँले पनि है त। अनि साथीहरूको नाम लिनुभएको छ उहाँले, अप्सरा खड्का, सबिना कान्दुङ्गुवा, सुनिता भण्डारी, अप्सरा बस्नेत, अनि अप्सरा थापा, अन्जिता मल्ल, सम्झना सुनवार, सृजला सापकोटा, कल्पना साम्पाङ, विनिता गिरी, बिना मगर, अनि सुविता थारू, लक्ष्मी चौधरी, मुना चौधरी, मनसुन तामाङ, उर्मिला दियाली, श्रीराज महत, टिकाराम सुनवार, हिराबहादुर लकाय, क्रिस ढुङ्गाना, समीर सहयोगी, केशव सेन्चुरी, भरत रावत, अनि देवमान देवान, मनिषा छेत्री, सरस्वती खत्री, अनि त्यसै गरी एलिसा फुची, तुलसा भेटवल, त्यसै गरी मीना घिसिङ, अनि विनित थामी, लेखक बान्तुवा, युक्त प्रसाद श्रेष्ठ, दिया लिम्बू पूर्वबाट भन्नुभएको छ है हामीलाई, सोना कान्दङवाजीले पूर्वबाट यो मिठो कमेन्ट गर्नुभयो, धन्यवाद छ उहाँलाई पनि, शुभरात्री गर्न चाहन्छु। अनि अन्तिम कमेन्ट प्राप्त भएको छ है, अन्तिम कमेन्ट लिन चाहन्छु म, हेलो सेवारो हजुर, म दिलिसा दिलसा राई ग्रीन सिटी इलामबाट, डियर मित्र आलेलाई जन्मदिनको शुभकामना भन्नुभएको छ है, सो धन्यवाद छ उहाँलाई पनि, शुभरात्री अनि मिठो निन्द्रको कामना। अनि मित्र आलेजीलाई पनि सिङ्गो हेलम्बा एफएम होल युनिटको टिमको तर्फबाट पनि जन्मदिनको अनगिन्ती शुभकामना व्यक्त गर्न चाहन्छु। र अब भने हामी तपाईँहरूको कमेन्टहरू लिन सक्दैनौ साथीहरू, हाम्रो समय सकिएको छ, आज हामीले कल त लिन सकेनौं, तर पनि साथीहरूको यो मिठो मिठो कमेन्टहरू प्राप्त गर्ने अवसर मिल्यो है, सो कमेन्टको लागि हामी सम्पूर्ण साथीहरूलाई विशेष विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि साथमा तपाईँहरूले रात्रिकालीन समयमा एक घण्टाको अवधिभर हाम्रो यो प्रोग्राम सुनेर साथ दिनुहुने, प्रोग्राममा चाहिँ सहभागी जनाउनुहुने सम्पूर्ण रेडियो प्रेमी आमा बुबा दाजुभाइ दिदी बहिनीहरूप्रति पनि म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यो समयमा प्रोग्राम सुनेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु।
अनि तीनजेलसम्म हामीलाई देश विदेशबाट मिठो मिठो कमेन्ट गर्नुहुने सम्पूर्ण श्रोता साथीहरूलाई पनि दर्शकद्रुपी महानुभावहरूप्रति नै हार्दिक आभार व्यक्त गर्दछु। अनि यो समयमा रात्रिको समयमा पनि प्रोग्राम सुन्ने र साथ दिनुहुने हाम्रो सम्पूर्ण रेडियो प्रेमी साथीहरूलाई विशेष विशेष धन्यवाद छ। शुभरात्रि, मिठो निन्द्रको कामना। मौसमको गडबडी विस्तारै हुँदैछ, पक्कै पनि राम्रोसँग केयर गर्दै बस्नुहोला। शुभरात्रि, मिठो निन्द्रको कामना पनि व्यक्त गर्दछु। अनि यो सँगै साथमा कार्यक्रममा सुन्नु भएको छ सबैजनालाई धन्यवाद। अनि प्राविधिक कक्षबाट यो आवाज तपाईँहरूको रेडियो सेट, मोबाइल सेट लगायत अन्य विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि प्राविधिक कक्षबाट साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई पनि विशेष धन्यवाद दिँदै आजको बसाईबाट पनि म कार्यक्रम प्रस्तुत आईसिंह तामाङ पनि विदा हुन चाहन्छु। हवस् त, नमस्कार, शुभरात्री।

0: Time check. It's 10 p.m.
1: अहिले रातिको 10 बजेको छ।